0: खुशीको खबर।
1: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू:
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9860719194 र 9822856576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्च भन्नु भने।
3: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्युपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दहरू लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
5: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
13: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
12: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
13: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो चाहिँ यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
6: हामी कहाँ साल, सिस्टौ, असना, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
14: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558-23894, 9458-14894।
15: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
16: सृजना नर्सरी एन्ड एग्रोफार्म।
15: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
16: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
15: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
16: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
15: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9814411448।
17: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
18: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
19: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ।
18: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
16: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपत मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
20: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
21: डाक्टरद्वारा उपचार हुने रोगहरू,
20: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
21: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
22: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
23: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
24: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर धाइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। चिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ डा। फोन 0825206601, मोबाइल 97054664478 र 98578406601।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: साझा खबर हो सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर डट कम सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ
3: आज 2083 साल साउन 29 गते शुक्रबार अगस्त 14 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको द्वितीय तिथि
2: 18 वर्ष प्रवेशको अवसरमा रामेछापको हजुरको रेडियोको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
3: रोल्पाको थबाङ पहिरोमा परि बेपत्ताहरूको आज बिहानैदेखि फेरि खोजी निरन्तर रहने प्युठानमा भेटिएका सब परिवारलाई आजै बुझाइने पछिल्लो तीन घण्टामा बझाङमा सबैभन्दा धेरै वर्षा
2: देउबा फर्किएसँगै कांग्रेस आधिकारिकताको विवाद झन बल्झिँदै सरकार र लघुवित्त पीड़ित बीच सात बुद्धे सहमति काठमाडौँ केन्द्रीय आन्दोलन स्थगित सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान
3: सर्पदंश विरूद्धको औषधि आजदेखि सातै प्रदेशमा पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग
2: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध रूसी राष्ट्रपतिले विवादित

0: पठाउन थालिने लखनदेही खोलाको बाढ़ीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह। इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढ़ेपछि 32 देशको विरोध। रूसी राष्ट्रपतिले विवादित

0: तीनजना अझै बेपत्ता छन्। हिजो बिहान घटनास्थल पुगेका रोल्पाका छ। पहिरोले नौ घर, एक घुम्ती पसल, दुईवटा गोठ र एक चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक उपरीक्षक पञ्च कुमार बाकुले जनाउनुभयो। पहिरो ठूलो र बस्ती नै पुरिएकाले खोजी तथा उद्धारमा कठिनाई बनेकाले तीनजना अझै फेला पार्न सकिएको छैन। पहिरो आसपासका केही घर जोखिममा छन्। एकै गाउँ भएको यति धेरै मानवीय क्षतिले उठीवासी मात्रै होइन सिंगो रोल्पा शोकमा डुबेको छ। यति ठूलो जनधनको क्षति यस क्षेत्रमा पहिलो पटक हो। घटनास्थल सदरमुकाम लिउबाङबाट करिब 26 कोष उत्तर पूर्वमा रहेको छ। यसैबीच गैराती देशका केही ठाउँमा मुसलधारे पानी परेको छ। गएको 12 घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गोर्खा, बागलुङ, बाँके, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत, तनहुँ लगायतका जिल्लाहरूमा पनि ठूलो पानी परेको छ। ठूलो पानी परेका ठाउँमा भेलबाड़ी आएको छ। नुवाकोटको त्रिशुली नदी, प्युठानको लुङ्गरी नदी, कास्कीको मार्दी खोला, लमजुङको चेपे खोलामा बाढ़ी आएकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गोर्खा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकस्मिक बाढ़ी र गेग्रान वाहको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन महाशाखाको आग्रह छ। मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी र तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाड़ी भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति पानी परे पनि काठमाडौँ जोड्ने मुख्य सड़क नागडुङ्गा मुगलिङमा गाड़ीको आवत जावत सामान्य रहेको मुगलिन प्रहरीले जनाएको छ।
1: कांग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गर्दै आएका असन्तुष्ट पक्षले सर्वोच्च अदालतको वैशाख 4 गतेको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो। 5 महिनापछि स्वदेश फर्किएका देउवाका लागि चुनदेवीमा रहेको असन्तुष्ट पक्षको सम्पर्क कार्यालयमा सभापतिकै रूपमा छुट्टै कक्ष तयार गरिएको छ। पूर्व सभापति देउवा हिजो विमानस्थलबाट सिधै सम्पर्क कार्यालय चुनदेवी पुग्नुभयो, जहाँ ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थित थिए। कार्यकर्ताको आग्रह बमोजिम देउवाले छोटो सम्बोधन गर्नुभएको थियो। त्यसक्रममा पञ्चायतकाल र पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा समेत आफू विरूद्ध अभियोग लगाएको उल्लेख गर्दै उहाँले आक्रोश पोख्नुभयो। राजा ज्ञानेन्द्र पूर्वराजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ, उहाँले भन्नुभयो। चुन्दैमा रहेको सम्पर्क कार्यालयमा देउवाका लागि सभापतिकै नेम प्लेट टाँसिएको भए पनि उहाँले सार्वजनिक गरेको दुई पेजको अपीलमा भने सभापति लेखिएको छैन, शेरबहादुर देउवा मात्र लेखेर हस्ताक्षर गरिएको छ। देउवा नजिकका नेता प्रकाश शरण महत, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापति स्वीकारेर अघि बढ़न नसकिने बताउनुहुन्छ। यता विशेष महाधिवेशनबाट विधिसम्मत विस्थापित भएको नेतृत्वलाई फेरि स्वीकार गरेर महाधिवेशनमा जान नसकिने कांग्रेस महामन्त्री प्रदीप पौडेलको भनाई छ। देउवालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
0: नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा दिइने ब्याज अनुदान सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संशोधित व्यवस्था अनुसार कर्जा प्रवाह तथा ब्याज अनुदान कार्यान्वयन गर्न निर्देशन दिएको हो। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 अनुसार पहिले नै प्रवाह भएको कर्जा नवीकरण गरिएको भए पनि ब्याज अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपदबाट प्रभावित व्यक्तिले निजी आवास निर्माण गर्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा पनि संशोधित कार्यविधिले नयाँ प्रक्रिया तोकेको छ। विपद पीड़ितले घर बनाउन लिएको कर्जामा पनि सुविधा छ। किस्ता तिर्न नसक्दा तत्काल ब्याज अनुदान नरोकिने भएको छ।

0: आत्मशक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ़ गर्न फर्किएको दाइसवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गरेको पनि देउवाले स्मरण गराउनुभयो। यसैबीच देउवाले कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनैतिक दलसँग समेत सहमति र सहकार्य गरेर आफू जानुपर्ने आजको आवश्यकता रहेकोमा औल्याउनु भएको छ। सबै मिलेर देशको राष्ट्रिय लोकतन्त्रको सुदृढ़ीकरण गर्नुपर्ने, संविधानको संरक्षण गर्ने र संशोधन गर्दा राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्नेमा समेत उहाँले जोड़ दिनुभएको छ। यता कांग्रेस संस्थापन पक्षले भने निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका खोजेको छ। कांग्रेस केन्द्रीय कार्य समिति बैठकले देउवा उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेको हो। कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किनु भएकोमा हार्दिक स्वागत गर्दछ। निर्णयमा भनिएको छ यो बैठक उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछ। बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच चौधौं महाधिवेशन पक्षधरको राष्ट्रिय भेलालाई देउवाले उद्घाटन गर्ने हुनु भएको छ। भेलाको उद्घाटन देउवाले गर्ने नेता प्रकाश शरण महतले जानकारी दिनुभयो। विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको फैसला विरूद्ध देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पुनरावलोकनको माग गर्दै दिएको निवेदनमा सर्वोच्च अदालतले निशा प्रदान गरेपछि चौधौं महाधिवेशन पक्षधर उत्साहित बनेका छन्। आजदेखि उनीहरूको भेलाको आयोजना गरिएको नेताहरूले बताएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा धार परिवर्तन गरिरहने तराईका नदीहरूका कारण किसान समस्यामा
2: त्यो डुबान पर्दाखेरि त्यो धानबाली अब हुँदैन, त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धानबाली लगाउनु पर्छ।
0: सर्वदंश विरूद्धको औषधि आजदेखि सातै प्रदेशमा पठाइने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका

0: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
0: हामी कहाँ उपलब्ध सेवाहरू:
2: दाँत निकाल्ने,
0: नयाँ दाँत राख्ने,
2: झिक्न नपर्ने गरी दाँत राख्ने,
0: दाँत भर्ने, दाँत सफा गर्ने,
2: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
0: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98105-97-72।
1: खुसीको खबर, तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 08-52-23-032 र मोबाइल नम्बर 98-12-91-918।
4: दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको गोर्खापत्रको भित्रपृष्ठमा कृषिका समस्या र समाधान, पाँच तहसम्मका बिचौलिया शीर्षकमा खबर प्रकाशित छ। यसलाई केशवराज पौडेलले लेख्नु भएको छ। काभ्रे प्लान्चोक पाँच खालका किसान वीरमान श्रेष्ठले खेतबाट प्रति किलो 30 रूपियाँमा बेचेको गोलभेडा काठमाडौँ पुग्दा उपभोक्ता तारा कुमारी लिम्बुले 90 रूपियाँ तिरेर किन्नुपर्छ। किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने यो विरोधाभासको पछाडि कृषि उपजको आपूर्ति श्रृंखलामा सक्रिय पाँच तहसम्मका बिचौलिया मुख्य कारण रहेको अध्ययनले बताएको छ। 5 करोड़सम्म सहुलियतपूर्ण कर्जा शीर्षकमा अर्को खबर छ भने आफ्नै आमदानीबाट देश बनाउने बजेट शीर्षकमा अर्थमन्त्रीको भनाई पनि प्रकाशित छ। त्यस्तै अतिरिक्त पैसा बुझाउनुपर्ने अवस्थाको अन्त्य शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी कार्यालयमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवालाई सहज र प्रविधि मैत्री बनाउँदै नागरिकको समय, श्रम र लागत न्यूनीकरण गर्न त्यहाँको सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083 यस्तो व्यवस्था गरेको छ। मार्गदर्शन अनुसार कुनै पनि सरकारी कार्यालय वरिपरि अनधिकृत रूपमा शुल्क लिएर वा नली निवेदन तयार गरिदिने, फारम भरिदिने, तोकिएका आवश्यक कागजात मिलाइदिने वा सेवा प्राप्त गराइदिने कार्यमा संलग्न व्यक्ति वा संस्थालाई पूर्ण रूपमा बन्देज लगाइएको छ। मार्गदर्शन संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायको कार्यान्वयनका लागि निर्देशन समेत भइसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 120 दिनमा मुद्दा टुंगिएन, रोटी सुविधा शीर्षकमा संसदीय उपसमितिको सुझावको खबर पनि प्रकाशित छ भने साताको 2 दिन विदा पुनरावलोकनको गृह कार्य भएको छैन शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
7: त्यसै गरी सरकार र लघु वित्त पीड़ितहरूको बीचमा भएको सहमतिको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। सरकार र लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिको बीचमा हिजो सात बुधे सहमति भयो। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्ता सफल भएसँगै लघु वित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरेका छन्। साउन 10 गतेदेखि देशैभरका साथी प्रदेशबाट संगठित भई पीड़ितहरूले राजधानी मार्च शुरू गरेका थिए। सरकारसँग पटक पटक भएका चरणबद्ध वार्ताहरू निष्कर्षविहीन बनेपछि आन्दोलन चर्किँदै गएको थियो। यसैबीच सरकारले पछिल्लो समय देशभरमा देखिएको सर्पदंश विरूद्धको औषधिको अभाव टार्ने स्थितिमा पुगेको बताएको छ। हिजो 8,000 भन्दा धेरै भाइल नेपालमा औषधि प्राप्त भएको र आजदेखि सातै प्रदेशमा वितरणको लागि कार्य अगाडि बढ़ाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो।
9: भेनामको सेरम चाहिँ 8,208 भाइल चाहिँ अहिले आइपुगेको छ, जुन चाहिँ 13,200 भाइल खरिद भएको हो त्यसमध्येको पहिलो लट आएको छ, अरू आइपुग्ने क्रममा छ। साँझ 5 बजे स्वास्थ्य सेवा विभागको केन्द्रीय भ्याक्सिन स्टोरमा दाखिला भएको छ। अब यो अरू प्रक्रियाहरू अनुसार जुन हामीले नियमित खोपहरू जसरी ट्रान्सफर गर्छौँ प्रदेशमा स्थानीय स्वास्थ्य संस्थाहरूमा, त्यसै अनुसार त्यो प्रक्रिया पूरा गरेर 7 वटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रहरू मार्फत कहाँ प्रदेशभित्र रहेका सर्वप्रथम उपचार केन्द्रहरूमा वितरण हुन्छ।
7: नागरिक दैनिकमा सिमरा सेजका 7 उद्योगको उत्पादन बजारमा शीर्षकमा उपेन्द्र यादवले 12 लेख्नु भएको खबर छापिएको छ भने 5.5 महिनापछि फर्किए देउबा, विमानस्थलबाट सिधै चुनदेवी सम्पर्क कार्यालयमा शीर्षकमा पनि खबर छापिएको छ। प्रचण्ड गर्मीले जमीनभित्रै उसिनिए आलु शीर्षकमा अर्को खबर छापिएको छ। दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तर पूर्वमा पर्ने याङ्गो काउन्टीका किसान ली साङ ह्युकले आलु निकाल्न खेत खन्नुभयो तर बचाउन लायक एउटा पनि आलु नभेटिएको खबर प्रकाशित छ। कान्तिपुर दैनिकमा बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले शीर्षकमा एके बन्जारे र सुदिल पोखरेलले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नेपालको मेडिकल शिक्षामा विदेशी विद्यार्थीको रोजाई बढ़दै

0: आधामल गोड्ने बेला छन् हाहाकार शीर्षकमा खबर छापिएको छ। अजित अधिकारीले लेख्नु भएको हो। पत्रकार किशोर श्रेष्ठ पक्राउ संविधान विपरीत जनआस्थामा छापा मारेर संचार सामग्री जफत शीर्षकमा खबर छापिएको छ भने पत्रकारका संघ संगठन अन्तर्राष्ट्रिय प्रेस काउन्सिलदेखि दलहरूसम्मको विरोध भएको पनि उल्लेख गरिएको छ। अर्को खबर डिम्ब कारोबारमा जोडिएका डाक्टर नूतनले लिइन मेडिकल काउन्सिलकै हुर्मत शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने चेक बाउन्समा ब्याङ्किङ कसुर ऐन मात्र आकर्षित हुने सर्वोच्चको फैसला बारेको खबर पनि छापिएको छ। कृषि उपज उत्पादनदेखि बिक्रीसम्म पाँच तहका बिचौलिया समूह सक्रिय शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि भित्री पन्नामा छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने विकास बैंकको सुध्रिएको वित्तीय विवरणले बैंकरहरू उत्साहित शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको छ भने 30,000 मेगावाट विद्युत प्रवाह गर्न पूर्वाधारमा 6 खर्ब लगानी गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव र द्वन्द्वको व्यापक तथा दीर्घकालीन समाधानका लागि वार्ता र कूटनीतिक संवादलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। उहाँले संवाद मार्फत मात्र क्षेत्रीय स्थिरता र पारस्परिक विश्वास पुनः स्थापित गर्न सकिने बताउनु भएको हो। इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढ़ेको भन्दै फ्रान्स बेलायत र क्यानाडा सहितका 32 देशले त्यसको कड़ा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधार बिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न आग्रह गरेका छन्। युरोपेली संघले जारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने समुदायमा भय सृजना गर्ने तथा मानव अधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको समेत आरोप लगाइएको छ। जनतालाई अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकार प्रयोग गर्न र स्वतन्त्रता दिन पनि ती देशले आग्रह गरेका छन् र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दावी गर्दै आएको विवादित कुरिल टापुको पहिलो भ्रमण गरेपछि रूस जापान बीचको पुरानो क्षेत्रीय विवाद फेरि सतहमा आएको छ। जापानले पुटिनको भ्रमणप्रति कड़ा विरोध जनाउँदै ती टापु आफ्नो भूभाग भएको दोहोर्याएको हो।
0: साझा खबरमा अब खेल खबर। 10 राष्ट्रिय खेलकुदका लागि आगामी मंगसिर 16 देखि 29 गतेसम्मका लागि मिति तोकिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको हिजो बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो। 10 खेलकुद कर्णाली प्रदेशमा हुने यसअघि नै तय भइसकेको छ। प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुष 15 गतेबाट हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाले 10 राष्ट्रिय खेलकुद सकिएको 15 दिनपछि प्रथम पारा राष्ट्रिय प्रतियोगिता गर्ने भएको हो। नेपालको उमेर समूहको फुटबल टीमले अजरबैजानमा हुने फिफा 15 वर्ष मुनिको वर्ल्ड एण्ड फेस्टिभलमा सहभागिता जनाउने भएको छ। फिफाको ब्यूरो अफ काउन्सिलको मिटिङले 25 जूनमा अजरबैजानमा 22 देखि 32 अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको हो। र तेस्रो एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। लीग आयोजक इन्फिनिटी ड्रीम्सले सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका टोलीका रूपमा घोषणा गरेको हो।
1: स्थानीय नदी र खोलाको व्यवस्थापन नहुँदा किसानको बाली नालीमा क्षति रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
2: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
4: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
2: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग

0: सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 082-521-904।
2: जमशेद मियाले डुबान का कारण
3: परिवार में अब घर उड़ सब गिर गए अबे हमर तो कोई उपाय न भेली होकर वो रस्तो नहीं आबे जाए के लिए लोने रस्तो न बने ले कि हाँ कोई नेता जितली तो रास्ता बना दू आबे जाए के लिए।
2: बाडसर गांव का गुलाम मिकरानी ने भर्खरे रोपाई गरेको 3 बीघा खेत डुबान में पड़ी रहेको छ। बस्ती र धानखेत पूरे डुबान में पड़ी रहँदा क्षति को विवरण संकलन तथा राहत का लागि कोही सोध्न धरी न आएकोमा उहाँको चित्त दुखेको छ।
3: सब गल जाते जितना पानी अभी है एकदम उपट के पानी अभी चल रहा है। अब दिन पानी रहती है कोई में धान न हो फिर दोबारा रोपे को पड़ बीज न है या बीज कहाँ से खरीद के लावे को दूसरा गांव से यहाँ तो बीज है ना केकरो। इस समस्या तो बहुत दिन से हुई लगभग अंदाज से 15 वर्ष से हम देखते आ रहे हैं।
2: फुटौना गांव का युवा मोहम्मद सदाम हुसैन ले लखनदेही खोला में हरेक साल लाखों रुपया खर्चिए बांध कसने काम होने तर व्यवस्थित र प्राविधिक हिसाब से उपयुक्त न हुँदा डुबान को समस्या हट्न न सकेको बताउनु भयो।
4: तटबन्धन राम्रो न हुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो। यो जब आउने दिन में यो सब डुबान हुन्छ जुन अहिले तपाई हेर्नुहुन्छ नि सब भन्दा बड़ी मर्का भनेको हाम्रो किसानहरुलाई हो।
2: मलङ्गवा नगरपालिका 6 खुटौनाका वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धान बाली डुबान में पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ।
5: त्यो डुबान पर्दाखेरि त्यो धान बाली अब हुँदैन त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धान बाली लगाउनु पर्छ।
2: लखनदेहीको बाढी पसेर सर्लाहीमा भाँडसर खुटौना सक्रौल छपकैया शिवनगर लगायत क्षेत्र वर्षेनी डुबान में पर्ने गरेका छन्। कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखनदेहीमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ।
6: लखनदेहीको लागि तपाईँको ठूलै बजेटको आवश्यकता पर्छ। आज सक्रौला बचाए शिवनगर जान्छ, शिवनगरलाई बचाए छम्कैया जान्छ, छम्कैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ। त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
2: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रविन महन्तो यस क्षेत्रका स्थानीयको यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ।
7: लखनदेही नदी नियन्त्रणसँग होइन नियन्त्रणदेखि लिएर सिँचाइदेखि सिडिओ साहेबदेखि कडाना गाउँपालिकाको मेयरदेखि यहाँका स्थानीयका पनि केही सदस्यहरू राखेर एउटा पूर्ण अवस्थाको बजेट ल्याएर होइन तपाईँले यसलाई नियन्त्रण गर्नुहोस् हो।
2: भाँडसर खुटौना छपकैया लगायत क्षेत्रका किसानले वर्षेनी बाँध भत्किँदा अस्थायी बाँध कसेर तत्कालका लागि बाढ़ी रोक्ने प्रयास हुने गरे पनि क्षतिपूर्ति दिन भने विवरण संकलन गरे पनि केही नपाएको गुनासो गर्ने गरेका छन्। जनार्जन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
8: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: रुल्पाको थवाङ पहिरोमा परि बेपत्ताहरूको आज बिहानैदेखि खोजी निरन्तर रहने, प्युठानमा भेटिएका सब आज परिवारलाई बुझाइने, पछिल्लो 3 घण्टामा बझाङमा सबैभन्दा धेरै वर्षा,
8: देउबा फर्किएसँगै कांग्रेस आधिकारिकताको विवाद झन बल्झिँदै, सरकार र लघुवित्त पीड़ित बीच 7 बुन्दे सहमति, काठमाडौँ केन्द्रित आन्दोलन स्थगित, सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान,
9: सर्पदंश विरूद्धको औषधि आजदेखि 7 प्रदेशमा पठाउन थालिने, लखनदेही खोलाको बाढ़ी पसेपछि सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग,
8: खाड़ी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्रसंघको आग्रह, इरानमा सरकार विरूद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिन थालिएपछि 32 देशको विरोध,
9: र 10 राष्ट्रिय खेलकुद आगामी मंगिरको 2 साताबाट हुने, अजरबैजानमा हुने फिफा 15 वर्ष मुनिको फुटबल प्रतियोगितामा नेपालले सहभागी जनाउँदै प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुष्मा।
8: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले गजब सभा शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा संसदमा सांसदहरूको उपस्थिति घट्दै गएको छ, केही विधेयकहरूलाई अगाडि बढ़ाउन खोज्दा सत्तारूढ़ दलकै सांसदहरू अनुपस्थित भएका बारेमा विभिन्न खबर पनि सार्वजनिक भइरहेका छन् र सांसदहरूलाई बैठकमा टिकाई राख्न के गर्न सकिन्छ भन्ने विषयमा संघीय संसद सचिवालयदेखि शीर्ष नेताहरूको बीचमा समेत संवाद शुरू भइरहेका खबर पनि सार्वजनिक भइराखेका छन्। यहाँ एकजना व्यक्ति छन्, ढोकाको बाहिरपट्टि एउटा टेबल जस्तो देखिन्छ त्यहाँ जहाँ टेलिफोनको सेट राखिएको छ। ती व्यक्तिले त्यो टेलिफोन उठाएका छन् र त्यहाँ नजिकै रहेका अर्को व्यक्ति पछाडितर्फ फर्केर केही भन्न खोज्दैछन्। तल यस्तो लेखिएको छ, सांसदज्यूको फोन, संसदमा बसे बापत नि जित्ने चिट्ठा राखेर रा प्रोत्साहन दिनु पर्यो रे।
9: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र, सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9835327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा? के भयो?
5: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयातिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
4: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
7: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
8: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके म त
7: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: नपर्ने गरी राख्ने दाँतका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, सहचरी वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
10: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
2: तपाईको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रो फार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
12: गाउँ बेसी चौतारी मन भरार।
6: आजै सम्पर्क गर्नुहोस्। सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
12: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
13: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
14: दाया बाया नहेरी के सोच्दै हिँडिरहेछ समीरा?
15: के भयो?
14: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
16: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स छँदैछ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
17: समाजलाई हामीले त्यहाँबाट बाहिर निकालेको काङ्ग्रेस साथ विचार नमिल्ने राजनीतिक दलहरूसँग सरकार नबनाउने, खास गरी प्रोभिन्समा पनि लोकतान्त्रिक प्रजातान्त्रिक पक्षधर्ताहरूसँग मिलेर सरकार बनाउने, कम्युनिस्टहरूसँग नमिल्ने भन्ने हाम्रो लाइन,
18: विचार नमिल्ने
17: राजनीतिक दलहरूसँग सरकार नबनाउने, खास गरी
18: शिरहरण गर्छ
17: आयामहरूमा लोकतान्त्रिक सरकार बनाउने, कम्युनिस्टहरूसँग नमिल्ने भन्ने हाम्रो लाइन,
18: विचार नमिल्ने
17: हिर्काउँछ, जसले गर्दा समाज चाहिँ निराश छतप्रति हामी प्रतिको अनास्था बढाउँछ भनेर हामीले पहिलेदेखि भनेको हो नि त। त्यो त उहाँहरूले गर्नु भएन। सत्ताका लागि त जोसँग पनि मिल्दिने, जस्तोसँग पनि मिल्दिने, हुँदा हुँदा चुनावभन्दा अगाडि पनि विचार दृष्टिकोण नमिल्ने राजनीतिक शक्तिहरूसँग पनि गठबन्धन गरिदिने र पार्टीलाई कमजोर बनाउने काम उहाँहरूबाट भयो, बारम्बार भयो, एकपटक होइन दुईपटक होइन। किनभने काङ्ग्रेस पार्टी किन कमजोर भयो, हामी किन कमजोर भयौँ, हामीलाई जनताले किन मन पराएनन् भनेर हामीले कारणहरू खोजेनौँ, त्यो अध्यायमा हामी प्रवेश गर्नै चाहेनौँ। केवल सत्ता समीकरण, केवल सत्ता समीकरण, त्यसका लागि मात्रै हामीले काम गर्यौँ। त्यसले गर्दाखेरि पार्टी एकता भनेको के का लागि एकता? संरचनागत एकता मात्र एकता हो कि पार्टीभित्रको बृहत्तर एकता भनेको उसको दृष्टिकोणमा, कार्यक्रममा, उसले ल्याउने नीति र विधिमा, क्षितिमा, विकसित राजनीतिक घटनाक्रममा हामीले एकता खोज्ने हो? हो, त्यसका लागि संरचनागत प्रतिनिधित्व पनि जरुरी छ। जस्तो हामीले अस्ति 14 महाधिवेशनका 19 निवर्तमान पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूलाई सभापतिले मनोनित गर्नुभयो, उहाँहरू आइरहनु भएको छ। अलग पार्टी छोडेर पार्टी विलय गर्नुभएको अनिल कुमार झा लगायत अरू नेताहरू पनि प्रवेश गरिएको छ। ममता शर्मा राजसभाबाट, सद्भावना पार्टीको अध्यक्ष अनिल झालाई पनि पार्टीले केन्द्रीय समिति उहाँले मनोनित गर्नुभएको छ। भने हामी अन्य दल र अन्य राजनीतिक दल जो लोकतान्त्रिक विचारधारामा, प्रजातान्त्रिक संस्कृतिमा हुर्किएका छन्, तिनलाई त काङ्ग्रेस पार्टीमा लिएर आउन चाहन्छौ भने आफ्नै पार्टीका नेता साथीहरूलाई, अभिभावकलाई, हामीभन्दा सिनियरलाई काङ्ग्रेस पार्टीको संरचनाभित्र उचित मान्छेलाई उचित स्थान दिन सभापतिले किन दिनुहुन्न र पक्का दिनुहुन्छ र नदिनुपर्ने कारण किन? त्यो गर्दै गर्नुहुन्न।
19: भने अब सर्वोच्चमा पुनरावेदन भएको छ, पुनरावलोकन भएको छ, होइन, पुनः इजलासमा गइसकेको छ आधिकारिकता विवाद। 14 महाधिवेशनकै नेतृत्वलाई आगामी असोज 17-18 कति 19 गते तोकिएको महाधिवेशन गर्न दिए भइतको त किन रोइलो गरिरहेको भने क्या?
17: हामी अदालतको, सर्वोच्च अदालतको फैसलालाई मान्छौ, निर्णयलाई मान्छौ। हाम्रा राजनीतिक उहाँहरूले त यो फैसलालाई पनि मान्दिन पनि भन्नुभयो, यो फैसला हामी स्वीकार्दैनौँ पनि भन्नुभयो। हामी बीपी कोइराला, हाम्रो पार्टीको श्रद्धेय संस्थापन नेता बीपी कोइरालाको कार्यकर्ता हौ, पञ्चायतकालमा बीपीलाई फाँसी दिनुपर्छ भनेर मुद्दा दाखिला गर्दा पनि उहाँले अदालतमा उभिएर आफूलाई पुष्ट्याइँ गर्नुभएको हो। हामी सम्मानका साथ, हामी इज्जतका साथ, हामी अडानका साथ अदालतमा प्रस्तुत हुन्छौँ। हामीलाई विश्वास छ अदालतले गर्ने फैसला हाम्रो पक्षमा हुनेछ, भएन पनि अदालतको फैसला हामी मान्छौँ, त्यो अनुसार जान्छौँ। पार्टीभित्र लिने हामी पार्टीलाई विभाजित पनि
19: गर्दैनौँ। अदालतले फैसला गरेका कुरा त मान्नै पर्यो, तर तपाईँहरू अलिकति डराउनु भएको छ होइन पुनरावलोकन भइसके पछाडि?
17: हामी डराएका छैनौँ। किन डराउनु? यो विधि प्रक्रिया हो, अदालतले दिनुहुन्थ्यो दिनुहुन्न थियो, हाम्रो पनि मनमा नदिएको भए हुन्थ्यो भन्ने थियो। होइन किनभने एकचोटि निर्णय भइसकेपछि सर्वोच्च अदालतले नै के अरे दुईजना न्यायाधीशले दिएको बेन्चबाटै निर्णय भइसके पछाडि त्यस निर्णयमा प्रवेश नगरेको अदालत हुन्थ्यो भन्ने थियो, प्रवेश गरिसक्यो, हाम्रो यसमा कुनै अदालतप्रति टिक्का टिप्पणी गर्नु छैन, अब अदालतले छिटै निर्णय दिएला, त्यो निर्णय जस्तो निर्णय आउँछ हामी स्वीकार्छौँ।
19: निर्णय त जे पनि आउन सक्छ, उल्टिन पनि सक्छ आधिकारिक त,
17: मलाई त्यस्तो लाग्दैन। नेपालको न्याय प्रशासन न्याय प्रणाली यति कमजोर छैन, एकदमै क्राइसिसमा नेपालको अदालतले ठिक निर्णय गरेको छ, तपाईँले पल्टाएर पनि हेर्नुहोस्। त्यस हुनाले अदालतप्रति हाम्रो चाहिँ विश्वास छ, त्यस्तो नहोला हुँदैन।
19: अब एउटा कुरा नि, जस्तो अब राष्ट्रिय मेला भन्नुभयो यहाँले, अब मेला आजबाट सुरु हुँदैछ, खासमा भेला भन्नुभएको छ उहाँहरूले, विधान मस्यौदा समितिदेखि लिएर धेरै प्रक्रियाहरू त्यहाँ पूरा पनि गरिया छ, पूर्व प्रधानमन्त्री छ, यो देशको पाँच पटकको प्रधानमन्त्री, नेपाली कंग्रेसको दुई पटकको सभापति उहाँले नै त्यहाँ नेतृत्व गर्दै हुनुहुन्छ, उहाँले आह्वान पनि गर्नुभएको छ, अपील पनि गर्नुभएको छ, तपाईँहरूले सानेपाबाट पनि अपील गर्नुभयो उहाँले अभिभावकीय भूमिका निर्वाह गर्न भनेर, भन्न त उहाँले एयरपोर्टबाट सिधै सानेपा आए हुन्थ्यो भन्ने तपाईँहरूको मनमा पनि थियो होला, अब उहाँलाई चाहिँ तपाईँहरू यसो एयरपोर्टमा आइदिए हुन्थ्यो भन्ने उहाँहरूको मनमा पनि थियो होला, मिल्ने सम्भावना त यस्तै हो, जे भयो भने अहिले तत्कालका लागि टर्यो होइन, यो सर्वोच्चमा मुद्दा गइसके पछाडि फुट्ने सम्भावना टर्या छ अहिले।
17: कांग्रेस पार्टी फुट्ने भनेको कांग्रेस पार्टी फुट्दैन, कांग्रेस पार्टी छोड्नेहरूको संख्या ठूलो छ, अहिले राजसभामा माननीय भएर गएका मान्छेहरू नै हाम्रो रेकर्डमा 43 जना छन्, राजसभाको रेकर्डमा 68 जना छन्,
19: कंग्रेसबाट
17: यी कांग्रेस पार्टी छोडेर सांसदै भइसक्यो, यी हारेका सांसदहरू उठेर उम्मेद्वार भएर गएका नेताहरू कांग्रेस पार्टी छोड्नुहुन्छ भने हाम्रो भन्नु केही छैन, मलाई लाग्दैन त्यस्तो पनि हुँदैन, होइन कांग्रेस पार्टीभित्र यस्तो समस्याहरू केही डिस्कसनहरू केही छलफलहरू हुन्छन्, विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने कुराले कांग्रेस पार्टीलाई गहिरो एउटा प्रभावमा एउटा अप्ठ्यारोमा त पारेको छ, किनभने 54% साथीहरू मात्रै त्यहाँ संलग्न हुनुभयो, केही साथीहरू अधिवेशनमा छुट्नुभयो, तर पछिल्लो अध्यावधि गर्दाखेरि मान्छेहरू 90-95% मान्छेहरूले कांग्रेस पार्टीको सदस्यता अध्यावधिको आफूले गराउनु भएको छ, त्यस हुनाले कांग्रेस पार्टी सिङ्गो कांग्रेस पार्टी त्यति धेरै विभाजनतिर छैन, तर अब तपाईँले मिडियामा देखेका बोलेका ठुल्ठुला पद लिएका होइन 30-35 वर्ष बसेका देखेको हुनाले तपाईँलाई के लाग्छ भने नेताहरू त उता छन्, संरचना त उता छ भन्ने तपाईँहरूलाई लाग्न सक्छ,
19: धेरै त्यस्तो लागेको छैन, अब तपाईँहरूले पनि अब त्यो प्रक्रिया अनुसारै गर्नुभयो होला होइन, 55% चाहिँ पुर्याएर
17: लागेको छ भने पनि यो चाहिँ कांग्रेस पार्टीमा यस्तो विद्रोह हुन्छ, बीपी कोइरालालाई कांग्रेस पार्टीबाट निकालिदिनुभयो मातृका प्रसाद कोइरालाले, बीपी कोइरालाले टुडीखेलबाट भाग्नु पर्यो 2008 सालतिर, तर बीपी कोइराला टोलीखेलको आमसेवा गर्न नसकेको बीपी कोइराला देशभरि घुमेर फेरि उहाँले 9 सालमा कांग्रेस पार्टीलाई रिभाइभ गर्नुभयो, 10 सालमा राष्ट्रिय महाधिवेशन गर्नुभयो, र 14 सालमा पुग्दाखेरि त्यो पार्टीले दुई त्याइला कांग्रेस पार्टीमा। कांग्रेस पार्टी भनेको एउटा आन्दोलन हो, अभियान हो, चेतनाको उच्चतम जगमा उभिएको, लोकतान्त्रिक संस्कृतिको जगमा उभिएको पार्टी हो, यसका नेता र कार्यकर्ताहरू धेरै लामो समय नेपालको लोकतान्त्रिक आन्दोलनमा लागेका छन्, तपाईँहरूलाई थाहा छ, यसको सर्वत्र आफ्ना अवयवहरू छन् किन, त्यसो हुनाले त्यो पार्टीको संरचनाले चाहिँ नि यस्ता अवैधानिक अमर्यादित र अलोकतान्त्रिक विधिसम्मत नभएका कुनै पनि सभा र सम्मेलनमा हाम्रा साथीहरू गएर अनि त्यसलाई अनुमोदन गर्छन् भन्ने मलाई विश्वास छैन।
19: अनि अब एक ढिक्का हुने आधारहरू त हुनु पर्ला नि त, एउटा पक्ष त अलिकति लचिलो बनिदिनु पर्ला नि त होइन,
17: हामी पुरापुरी लचिलो छौँ, हामी चाहिँ उहाँसँग संवाद पनि गर्छौँ, पार्टीलाई एक ढिक्का बनाएर लाने कुरामा उहाँहरूका प्रस्तावहरू आउनु पर्यो, वार्ता गर्न गयो भने उहाँहरू के भन्नुहुन्छ भने उहाँहरूको प्रस्ताव चाहियो, माग्नेहरूको प्रस्ताव हुन्छ कि दिनेहरूको प्रस्ताव हुन्छ, संस्थापनको प्रस्ताव हुन्छ कि अरू यो चाहियो भन्नेको गएर संस्थापनको चाहिँ नै हुन्छ, पहिले तपाईँ सोधिदिनुहोस् न पार्टी एकताका आधारहरू के हुन्,
19: महजीले त के भन्नुभएको छ भने अब 14 महाधिवेशनकै नेतृत्वले 15 महाधिवेशन गर्छ, त्यो ढंगले अगाडि बढ़ौ, त्यो एकदम उत्तम उपाय पनि हो, विकल्प पनि हो, अब धेरै के अरे यो विवाद लम्ब्याएर काम छैन भनेर भर्खरै दिनुभएको थियो एउटा मध्यमा,
17: होइन होइन, उहाँ त बिचरा, उहाँको क्षमता, उहाँहरूको त्यो पुस्ताको क्षमता पनि छैन, उहाँ शेरबहादुर देउबाको हड्डी घोटेर खान खोज्दै हुनुहुन्छ, भएको प्रतिष्ठा पनि सिद्ध्याइदिन खोज्दै हुनुहुन्छ, मलाई लाग्छ शेरबहादुर देउबा, मलाई लाग्छ आजको सम्मेलनमा नजानु पर्ने हो, यदि म शेरबहादुर देउबा भएको भए म चाहिँ हिजो सम्पर्क कार्यालय पनि जाने थिइनँ र आजको त्यो भेला पनि जाने थिइनँ, मैले चाहिँ नि उहाँहरूले गर्ने भेलामा चाहिँ नि म जाने थिइनँ, अब उहाँ जानुहुन्छ कि जानुहुन्न, मैले चिनेको शेरबहादेव बाबा उहाँबाट म पनि हुर्किएकै मान्छे हौ, मैले चिनेको पुरानो शेरबहादेव बाबा भने जानुहुने थिएन. अब अहिले प्रकाश डाक्टर प्रकाश महतहरू उहाँले के भन्नुभयो मैले त सुनिनँ, तर चौधौं महाधिवेशनकै कार्य समितिले अधिवेशन गराउँछ भन्ने कुरा चाहिँ उहाँ चाहिँ त्योभन्दा लज्जाको कुरा केही पनि छैन, किनभने उहाँ स्वयं श्रद्धेय सभापति गगन थापाको सिग्नेचरमा चुनाव लड्नुभएको नुवाकोटमा टिकट मागेर जानुभएको होइन, अनि गगन थापा सभापति होइन, लड्ने बेलामा आफ्नो टिकट लिएर जाने त्यही सभापति हुने, अनि अधिवेशन आएपछि गगन थापा सभापति होइन अर्कै छौ भनेर भन्ने कुरा कति नैतिक कति राजनीतिक कति वैधानिक कुरा हो मलाई बताउनुहोस् त. हेर्नुहोस् हामी मात्रै छैनौ समाजमा, समाजको चेतना केवल हाम्रो मात्रै छैन, त्यो त बाउ पुस्ता हो. मलाई लाग्छ उहाँहरू त अझै बोलेको पनि बिर्सिनुहुन्छ कि कसो. समाज छ, चेतना छ, नयाँ पुस्ता आएको छ होइन, यस्तो चाहिँ नि साइन्स एन्ड टेक्नोलोजी यति धेरै हाईटेक छ, प्रविधि यस्तो छ, सोसल मिडियाहरू तपाईँहरू जस्तो मिडियाकर्मीहरू यति सशक्त हुनुहुन्छ, यिनीहरूले प्रत्येक दिन बोलेको प्रत्येक दिन गरेको कामको रेकर्ड राख्छन्, त्यो रेकर्ड राख्छन् भन्ने कुरा पनि उहाँहरूलाई अनुभूति छैन कि कसो. थाहा त छ, अनुभूति हुनु पर्यो क्या, किनभने लाजै मर्ने गरी बोल्ने, लाजै हुने गरी बोल्ने, अदालतको फैसला भन्दा अगाडि अदालतको फैसला अदालतलाई पनि प्रभावित गर्ने किसिमले धम्क्याउने किसिमले बोल्ने, त्यस्तो संस्कृतिको मान्छे काङ्ग्रेस पार्टीको लोकतान्त्रिक पार्टीको कार्यकर्ता र नेता हुन्छ? हामी कम्युनिस्ट पार्टी पनि होइनौ, हामी फासिस्ट अहिलेको चाहिँ नि पार्टीहरू जस्तो पनि होइनौ, हामी त विधि थिति र अदालत या समाजप्रति उत्तरदायी जिम्मेवार तिनीहरूको बहसमा केन्द्रित हुने पार्टीका सदस्य हुने, हामी हरदम आफ्ना नैतिक मूल्य र आचरणहरूसँग सबभन्दा बढी भर पर्छौ. त्यसो हुनाले त्यस्तो पार्टीको कार्यकर्ता बीपी कोइरालाले यसका निम्ति जेल नेल यातना, हाम्रा कयौं नेताहरू हजारौं नेताहरू स्वयं त पुस्ता पनि शेरबहादुरको पुस्ता डाक्टर प्रकाश महतको पुस्ता पनि लोकतान्त्रिक आन्दोलनमा जेल नेल गएको पुस्ता हो भने के जेल नेल जानु मात्रै त्यो पुस्ताको कर्तव्य त्यो संस्कृतिक त्यो सांस्कृतिक जीवन र त्यो वैचारिक पक्ष पनि त्यो जेल नेलबाट आउँछ. त्यसो हुनाले यसो भन्दाखेरि चाहिँ नि कम्तीमा लाज मानेदेखि राम्रो हुन्छ.
19: हस् सुभाष पोखरेलजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
17: हस् सम्झनुभयो तपाईँ र तपाईँको एफएम परिवारलाई धन्यवाद.
19: थ्याङ्क यू भेरी मच. उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका युवा नेता सुभाष पोखरेल. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम नै छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं.
15: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौ.
20: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा.
21: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
22: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्.
23: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान.
22: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601.
24: किसानहरूका लागि खुसीको खबर.
25: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ. साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ. एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ.
24: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान. फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971.
19: एउटा कुरा के छ भने नि, फेरि अब यो मुद्दासँग जोडिएका केही पात्रहरू छन्, विशेष गरी अब कञ्चनपुरकै पत्रकार खेम भण्डारीजी रिहा भइसके पछाडि फेरि यसमा एउटा ट्विस्ट ल्याइदिनु भयो होइन. होटेल ओपेराले राष्ट्रिय समाचार पत्रमा चाहिँ एउटा प्रेस विज्ञप्ति पनि जारी गरेको भेटाएँ मैले. त्यहाँ चाहिँ अब उसले आफ्नो के भनेको छ भने, ओपेरा होटेलको प्रतिष्ठा र व्यावसायिक ख्यातिमा पुग्न गएको आघातलाई मध्यनजर गर्दै आवश्यक कानूनी उपचारका निमित्त कानूनले नै प्रदत्त गरेको अधिकार उपयोग गर्न सक्ने अवस्था हरमेशा यस संस्थाको रहेको सम्बन्धित सबैमा जानकारी गराउँछु भनेर उसले अन्तमा त्यो भन्यो र त्यसपछि आफ्नो अभिव्यक्ति सच्याई यस संस्थालाई पन्ध्र दिनभित्र सूचित गराउन समेत पत्रकार श्री खेम भण्डारीलाई अनुरोध गर्न चाहन्छौ भनेर एउटा विज्ञप्ति निकाल्यो। तर उहाँले आइसके पछाडि एउटा अर्को के ट्विस्ट पनि गर्नुभएको छ। तर ओपेरा होटेलको 83 साउन 28 गतेको नयाँ विज्ञप्ति, निर्मला पन्त प्रकरणमा जेलबाट छुटेर आएपछि भण्डारीले होटेल ओपेराका सन्दर्भमा गरेको प्रचार र ओपेराले निकालेको प्रेस विज्ञप्तिको विषय र भण्डारीलाई आफ्नो भ्रामक र गैर जिम्मेवार अभिव्यक्ति सच्याउन 15 दिनको अल्टिमेटम दिएको कुरालाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? उहाँले दिन खोजेको ट्विस्ट चाहिँ के हो?
0: अब हेर्नुहोस् केमजी, अब यसमा सकभर म मिडियामा चाहिँ यो आउने चाहिँ आउने मान्छे होइन, म
19: मिडियामा
0: ठिक छ, तपाईँले अब अनुरोध गर्नुभयो र म आएँ यसरी, मलाई चाहिँ यो जवाब प्रतिजवाब चाहिँ गरिराख्न चाहिँ मलाई चाहिँ राम्रो लाग्दैन। र अब यसमा चाहिँ के छ भने म प्रश्न आज चाहिँ तपाईँको यो कार्यक्रममा लोकप्रिय कार्यक्रम मार्फत म प्रश्न गर्न चाहन्छु।
19: हामी 10-12 मिनट मात्रै पेरिफेरीमा कुरा गर्छौँ, स्पष्ट पोइन्टमा
0: अब यसमा चाहिँ एउटा कुरा के छ भने कञ्चनपुरमा चाहिँ यो भीमदत्त नगरपालिकामा एउटा अबोध बालिकाको ज्यान गएको छ, त्यो अबोध बालिकाको त्यो प्रकरणलाई चाहिँ कसैले न्यूज बनाए, कसैले भ्यूज बढाए, कसैले डलर कमाए, कसैले राजनीतिकरण गरेर भोट बढाए, कसैले अनुसन्धानमा ट्विस्ट गरेर आफन्त बसाए र सबैले आफ्नो स्वार्थ पूरा गरेर अनुसन्धानलाई कुइरोको काग बनाए र पीड़ितलाई अझ पनि टाइम टाइममा टर्चर दिएर अझ पीड़ित बनाउने काम गरेका छन् पहिलो कुरो। त्यसैले म यो धेरै यसबारेमा चाहिँ धेरै बोल्न चाहने चाहिँ होइन। अब तपाईँले भनिसकेपछि एउटा कुरा के छ भने खेम भण्डारीजीको यो चाहिँ गम्भीर मानसिक समस्या हो, किन भन्दाखेरि यो एउटा चाहिँ यो सिद्धान्तको प्रतिपादक पनि यिनै हुन् हो। यो चाहिँ जुन यो ओपेरा होटल अर्को चाहिँ घटनामा यस्तो उस्तो भनेर यो चाहिँ ट्विस्ट गर्न यिनै नै हुन्, त्यहाँ यिनको बारेमा म अब धेरै बोल्न चाहँदैन, यो चाहिँ धेरै कुरा गर्न चाहँदैन। तर अब यसमा चाहिँ एउटा स्पष्ट कुरो के हो भने म चारवटा कुरा राख्छु, सर्टकटमा चारवटा कुरा राख्छु र यो चाहिँ कपोल कल्पित भ्रामक मनगणन्ते र अफवाहपूर्ण कुरा हो खेम भण्डारीजीको पहिलो कुरो। अनि त्यसपछि त्यसमा चाहिँ के छ भने जुन ओपेराको विज्ञप्ति आएको छ त्यो एकदम ठिक हो, किन भन्दाखेरि उसले आफ्नो प्रतिष्ठाको लागि ऊ चाहिँ भनौ न त्यो अल्टिमेटम दिनु स्वाभाविक पनि हो। मैले तपाईँले भनेपछि मैले त देखेको छैन, तपाईँले भनेपछि मैले थाहा पाएँ त्यो ओपेराको विज्ञप्तिको सम्बन्धमा। अब यसमा चाहिँ पहिलो कुरो के छ भने घटनास्थल र ओपेरा होटलको के सम्बन्ध छ, पहिलो कुरो त्यो सम्बन्ध देखाउनु परेन भने चाहिँ घटनास्थल कता छ, ओपेरा होटल कता छ पहिले हो। दोस्रो कुरो घटनास्थलमा र त्यो घटनास्थलमा फोटोसुटको कुनै सम्बन्ध छ, त्यो उसमा चाहिँ फोटोसुटको केही पनि छैन। तेस्रो अब त्यसैमा चाहिँ अर्को कुरो के छ भने तपाईँको घटनास्थल र सिसी क्यामेराको कुरो, एउटा अझ त यो सिसी क्यामेराको कुरो पनि म तपाईँलाई स्पष्ट पारिदिउँ। होटेल ओपेराको कम्पाउण्ड वरिपरि कम्पाउण्ड भित्र र कम्पाउण्ड वरिपरि चाहिँ 17 सिसी क्यामेराहरू छन् र त्यो 17 सिसी क्यामेरामा कुनै पनि सिसी क्यामेरा चाहिँ बिग्रिएको छैन, क्लियर त्यो अनुसन्धानको रिपोर्ट हो, तपाईँहरू प्रश्न हुनुहोस्। र दोस्रो कुरो के छ भने त्यहाँ चाहिँ हार्ड डिस्क जुन बिगार्यो अर्को गर्यो यताउता बिगारेको गरेको भने हार्ड डिस्कमा एउटा त्यो पनि तपाईँ स्पष्ट हुनुहोस् कि हार्ड डिस्क चाहिँ 17 दिन मात्रै ब्याकअप रहने अवस्था थियो, बाँकी अटो डिलिट हुन्थ्यो र त्यो किन चाहियो भन्न खोजे नि। पहिलो कुरो त कुनै कुराको घटनाको चाहिँ सम्बन्ध सरोकार कनेक्सन र जस्टिफिकेसन हुनु परेको नि त्यसमा चाहिँ, त्यसले त्यो चाहिँ सरासर सम्बन्ध नै नभएको सरकार नै नभएको कनेक्सन नै नभएको कुनै कुरामा चाहिँ कसैको व्यक्तिगत रिसिभी सान्नको लागि बनाएको चाहिँ
19: भण्डारीजीले त त्यति मात्र भन्नुभएको छैन, उहाँले त दिउँसोका कुरा पनि गर्नुभएको छ, कता दोधारा चाँदनीका कुरा गर्नुभएको छ, धनगढी विमानस्थलदेखि लिएर होइन त्यो बाटोका कुराहरू त्यो बेलाको चाहिँ के भएको थियो भनेर फेरि नयाँ ल्याउनु भयो क्या तरङ्ग।
0: त्यो नयाँ होइन, हेर्नुहोस् खेमजी, यो चाहिँ 2080 त्यो असार 9 गतेको तपाईँको तिनको मानस खण्ड हेर्नुहोस् त, त्यसैमा यिनले सजाय पाएर 37 दिन जेल बसेर 1,00,000 रुपियाँ क्षतिपूर्ति र 12,500 त्यो चाहिँ जरिवाना तिरेर आउनु भएको हो। यो चाहिँ यिनको पुरानो कारणले नयाँ यिनले चाहिँ हरेक कुरामा बुट्टा भरेर ट्विस्ट गर्दै आउनु भएको कुरो हो। यो हास्यास्पद, यो सरासर गलत र सरासर छुट कुरो हो, यो चाहिँ कुनै पनि यसमा चाहिँ सत्यता छैन त्यसमा। अब तिनले भन्नु पर्दैन यति यो फ्लाइटबाट काठमाडौँबाट धनगढी कतिवटा फ्लाइट चल्छन्, दुईटा एउटा बुद्धको एउटा श्रीको चाहिँ दुईटा एयरलाइन्सहरू छन्। त्यो टिकट पेश गर्नु परेन यिनले सबभन्दा पहिले अनुसन्धान गर्दाखेरि। अब चाहिँ भनौँ न अब सरकारले पनि के छ भने अनुसन्धान गरिरहेकै छ र यो टिकट पेश गर्न लाउनु पर्छ नि कहाँबाट कसरी को गए भनेर चाहिँ त्यहाँ चाहिँ गएको भनेर भनेको छ नि त हास्यास्पद कुरा गरिरहेको छ। कुन उसबाट गए त कुन फ्लाइटबाट
19: अहिलेको छानबिन समितिका संयोजक कृष्ण पङ्गेनीले चाहिँ अब खेम भण्डारीजीसँग एकचोटि कोर्डिनेसन गर्नु पर्यो होइन त्यसो भए
0: होइन कोर्डिनेसन गर्नभन्दा पनि यिनले
19: तथ्य प्रमाणहरू उहाँसँग छ भने लिनु पर्यो
0: अनुसन्धानमा यिनैलाई ल्याउनु पर्यो पहिलो कुरो त हो। त्यो कुन ठाउँबाट गए कसको गए के गए भनेर चाहिँ त्यो ल्याउनु पर्यो पहिलो कुरो। यो सरासर आश्चर्य यिनले चाहिँ के छ भने त्यो मात्र होइन कि घटना भएकै दिनदेखि चाहिँ त्यो चाहिँ ट्विस्ट गर्दै आउनु भएको हो नि त। यो चाहिँ एकपछि अर्को अर्कोपछि अर्को नयाँ नयाँ ट्विस्ट भन्दै त्यो पुराना कुराहरू ल्याउँदै त्यो नयाँ ट्विस्ट भन्दै पुरानो कुराहरू ल्याउँदै गर्नु भएको हो नि त यिनले चाहिँ हो। अब त्यो जोडिसके यिनले चाहिँ पटक पटक त्यो चाहिँ जोडिसकेपछि त्यसपछि अब त्यो यिनले चाहिँ हेर्नुहोस् न अब तपाईँको भाद्र 16 गते सायद 2075 भाद्र 16 गते एकै दिन राति चाहिँ साढे भनौँ 10 बजे पछि चाहिँ राति चाहिँ 7 स्ट्याटस एकैचोटि लेखा छन् हो। त्यो चाहिँ बर्थडे फोटो कार्यक्रम फोटो सुट यताउता
19: हुन सक्छ क्या उहाँसँग केही न केही हुन सक्छ दिल्लीराज विष्टजी त्यतिकै त भन्ने मान्छे त होइन
0: ल्याएर चाहिँ गर्नु पर्यो नि त। यो 8 वर्षमा किन कुद्नु पर्ने त्यति बेला त आइजिपीको खल्तीमा त नामावली हामीले पेश गरेका छौँ भने यिनीहरूले दिएको होइन र भने त्यसले ल्याउनु परेन भने हो। त्यो सबै अनुसन्धानको रिपोर्ट हामीसँग पनि छ र यो कति कुरा बोल्न नहुने भएको हुनाले तपाईँलाई चाहिँ मैले भनेन यो कुराहरू चाहिँ सबै कुरो चाहिँ त्यो होटेल ओपेरादेखि लिएर सम्पूर्ण उनले भनेका कुनै कुरा बाँकी छैन। सबैको अनुसन्धान पूर्ण भइसकेको छ त्यसको रिपोर्टको पूर्ण जानकार म छु।
19: उच्च स्तरीय छानबिन समितिको कुरा पनि भण्डारीजीले समय समयमा उच्चारण गरिरहनुहुन्छ होइन उच्च स्तरीय छानबिन समितिको विषयलाई पनि उहाँले पटक पटक कोटाइरहनुहुन्छ नि त किन।
0: अब त्यो भनिहालेँ नि मैले त्यो उनको चाहिँ त्यो चाहिँ मानसिक समस्या हो
19: त्यो समस्या त प्रमाणित भएको छैन त्यतिकै आरोप नलगाऊ हामी होइन
0: होइन। एउटा कुरा के हो भने जथाभावी बोल्दिने भने कसैले चाहिँ कुनै कुरा बोल्दैमा त्यो कुरालाई चाहिँ तपाईँ अब त्यो भ्युज न्युज बढाउन पनि त्यो हेर्नुहोस् त अहिले चाहिँ त्यो अस्ति तिनले बोलेका कुराहरू चाहिँ कुन कस कसले चाहिँ त्यो उसमा चाहिँ युट्युबहरूमा प्रसारण गरेका छन् हेर्नुहोस् त यो भ्युज न्युजको लागि र डलर कमाउनुको लागि बाहेक अरू कुनै कुरा पनि होइन। यो कुरो चाहिँ स्पष्ट हुनुहोस्
19: भनेपछि यसमा चाहिँ उहाँले बोलेका सबै प्रमाणका कुराहरू अब ट्विस्टका कुराहरू मसँग छ है विशेष खुलासा गर्छु भन्नुभएको थियो नि त उहाँले होइन
0: हो तिनले त त्यो पनि भन्नुभएको छ अर्को तिनले त्यो त्यो भनेका कुराहरू त प्रहरीमा दिन सक्नुहुन्न प्रहरीमा त्यो 8 वर्षमा के कुरेर बस्नु भएको छ र उहाँले चाहिँ के हेरेर बस्नु भएको छ त त्यही हुनाले कसैको पनि चरित्र हत्या यो चाहिँ गम्भीर मानव अधिकारको उल्लङ्घन हो। यिनैले गर्दाखेरि चाहिँ के भन्छन् त्यो चाहिँ बच्चाहरूको चाहिँ अनावश्यक रूपमा डिएनए गरिएको छ हो अनि चाहिँ हुँदै नभएका र सरोकारै नभएका बच्चाहरूलाई चाहिँ अनुसन्धानमा चाहिँ ल्याउनु पर्छ भनेर भन्ने यिनै एउटा कुरा के स्पष्ट गर्नुहोस् भने एसपीको छोरा मेयरको भतिजा त्यो कुनै पनि चाहिँ यिनीहरू अनुसन्धानकोमा आएका होइनन् यिनीहरू हो। खेम भण्डारीले बलजप्ती तानेको मात्र हो प्रहरीले एक दिन पनि बोलाएको चाहिँ होइन हामीले आफूले पठाएर चाहिँ क्लियर गर्न पठाएका हौ त्यो दिनले कुरो निकालेपछि हो। त्यसैले गर्दाखेरि यिनको यो सरासर झुटोलाई चाहिँ यो चाहिँ बढाइ चढाइ गर्ने र यिनलाई चाहिँ भनौँ न त्यो महत्व दिने काम यहाँ युट्युब र यो चाहिँ भनौँ केही चाहिँ उनका नजिकका चाहिँ त्यो चाहिँ भनौँ न पत्रकार मित्रहरूले चाहिँ पढाइ चढाइ गर्नुभएको मात्र यो के पनि होइन। अब अर्को कुरो तपाईँलाई तेस्रो कुरो पनि म चाहिँ तपाईँलाई भनिहालौँ इन यो चाहिँ जुन उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन के कुरो गर्नुहुन्छ नि उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन कहिले आयो 2075 साल असोज 9 गते चाहिँ पेश गरेका छ यिनले चाहिँ साउन 28 गतेदेखि नै यो चाहिँ यो बारेमा चाहिँ लेख्न थालेर चाहिँ यो चाहिँ उसमा चाहिँ बच्चाहरूलाई चाहिँ के छ भने भाद्र 16 गते त पुरा व्यापक गएकै रातभरि यिनले जति लेखेका छन् रातभरि राति नै लेख्छन् होइन रातभरि नै चाहिँ त्यो ताना माना बुनेर लेख्ने गर्छ त्यहाँदेखि लेख्दै गएर 27-28 गते चाहिँ डिएनए गराउनु बाध्य परे गराएको छ। अर्को कुरो के छ भने त्यो प्रहरीले चाहिँ 20 गते भाद्र 20 गते नै के छ भने कसैको सरोकार छैन भनेर पत्रकार भेटघाट क्रममा चाहिँ एसपी साहबले आफैले भनिसकेपछि तत्कालीन अनि फेरि दोस्रो दिनदेखि चाहिँ सिसी क्यामेरा बिगार्यो अर्को बिगार्यो डिएनए गर्नुपर्छ भनेर पटक पटक यिनले गर्दै 27-28 गते डिएनए गरेर अब सार्वजनिक उसमा चाहिँ तपाईँको चाहिँ 27 भदौको 27-28 गते हिँड्ने उतै डिएनए गराउन बाध्य गरायो भनेपछि अब प्रतिवेदन कहिले आएको छ तपाईँको 18-9 गते भने करिब करिब कति दिन पछि आयो हेर्नुहोस् त 15-16 दिन पछि मात्र आयो अब बाध्य भएर चाहिँ उसले चाहिँ ऊ चाहिँ लेख्नु परेको नि
19: अनि
0: पुनः भाला चाहिँ लिएर चाहिँ तयार छौँ भनेर चाहिँ त्यो पुरा विज्ञप्ति दिएर चाहिँ हेर्नुहोस् त उनका फेसबुक स्ट्याटस र मानस खण्डमा लेखेका समाचारहरू हेर्नुहोस् त
19: अब
0: धम्की कस्तो कस्तो दिएको
19: हो
0: अनि अर्को कुरो नै अलिकति मलाई चाहिँ बोल्ने टाइम अझै थोरै दिनुहोस् अनि चाहिँ त्यसपछि सार्वजनिक कति गते भएको छ 21 गते अनि त्यसपछि यिनले पहिले नै सबै काम सिद्धाइसकेपछि अनि उसले चाहिँ दिएको प्रतिवेदनलाई त्यो एउटा जन्मदिमितिको प्रतिवेदनलाई यिनले चाहिँ चासो राख्ने
19: पूर्व एसएसबी साहब तपाईँ त अब तत्कालीन एसपी हुनुहुन्थ्यो होइन अब उहाँले पनि देवानबाट यो मुद्दालाई लेख्दै आउनुभयो उहाँ पनि अब चर्चित अब चिनेकै पत्रकार हो होइन भण्डारीजी पनि तपाईँलाई र उहाँलाई राखेर एकपटक मेरो बहस गर्ने मन थियो क्या बस्नुहुन्छ
0: अब त्यसबारेमा हामी सल्लाह गर्छौँ होइन त्यो एउटा कुरा के भने यो गलत र झुटको उसमा चाहिँ खालि त्यो बहस गर्न बेकार त्यो बकाउनु
19: अर्को ट्विस्ट दिनुहुन्छ कि होइन
0: कुनै ट्विस्ट छैन तिनसँग ट्विस्ट भएको के पनि छैन यस्तो के भने गलत कुरामा बहस गर्नु चाहिँ गलत नै हुन्छ क्या त्यो त्यही हुनाले गलत व्यक्तिसँग चाहिँ त्यो बहस गर्नुको औचित्य छैन औचित्य नभएको उसमा चाहिँ बहस गर्न चाहिँ म जरुरी ठान्दिनँ हो
19: छानबिन हुन्छ र कि दशै प्रमाणहरूका आधारमा कृष्ण पङ्गेनीको नेतृत्वले सही ठाउँमा पुग्छ भन्नेमा विश्वस्त हुनुहुन्छ तपाईँहरू
0: त्यसमा चाहिँ म प्रश्न छु एउटा कुरा के छ भने यो खेम भण्डारीको छटपट्टि मात्रै हो हेर्नुहोस् यिनको चाहिँ यो हास्यास्पद उपन्यास हो र यसमा चाहिँ के भने यिनले चाहिँ यिनले चाहिँ यति छटपटी भएको छ कि आफ्नो एउटा गल्ती लुकाउनु एउटा गल्ती भयो भने त्यसलाई लुकाउनु अर्को गल्ती गर्दै जानुभएको छ होइन यिनको चाहिँ के छ भने फेस यिनलाई चाहिँ फेस सेभिङ गर्न कानुनी सजायबाट बस्न अस्तित्व रक्षाको लागि यिनको चाहिँ गम्भीर छटपट्टि छ अहिले त्यसैले गर्दाखेरि म यसमा धेरै बहस गर्न चाहन्न यो यसमा चाहिँ म धेरै चाहिँ भनौँ न यो चाहिँ अब यो कार्यक्रममा चाहिँ बढी चाहिँ मिडियामा चाहिँ आएर चाहिँ बोल्न
19: होइन अब मैले अब भण्डारीजीले अब अलिकति त्यहाँ ट्विस्ट गरिसके पछाडि चाहिँ के रहेछ भनेर तपाईँलाई चाहिँ
0: अहिले के छ तपाईँले चाहिँ आउनुभयो अब मैले स्पष्ट पार्दिएँ यो चाहिँ के भन्छ कुनै पनि त्यहाँ चाहिँ भनौँ न उसै फोटोसुट कार्यक्रम थियो सिसी क्यामेरा कुनै बिग्रेका छैन टुटफुट कुनै पनि भएको छैन अटो डिलिट 17 दिनमा अटो डिलिट हुने चाहिँ कुरो हो सरोकार र सम्बन्ध छैन र त्यो चाहिँ एकदम हास्यास्पद गलत हो त्यो कुरो सरासर झुटो र त्यसमा कुनै पनि तथ्य छैन त्यही हुनाले ओपेराको विज्ञप्ति पनि त्यही सन्दर्भमा आएको हुनुपर्छ र त्यसबारेमा हामी चाहिँ अब भनौँ न अब यो चाहिँ यो उनले दिएका अभिव्यक्तिहरूको बारेमा चाहिँ यिनले चाहिँ कानुनी सजाय पाइसकेका हुन् र अझ चाहिँ के गर्न सकिन्छ त्यसमा छलफलमा
19: छौँ यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: नमस्कार
19: नेपाल प्रहरीका पूर्व एसएसपी अर्थात् तत्कालीन बेला कञ्चनपुरको भीमदत्त नगरपालिकाको बारेमा निर्मला पन्तको हत्या भयो र त्यस ताकाका एसपी दिल्लीराज मिश्र आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ थिम बम बिन चाहन्छु नमस्कार
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz
4: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट भाइनेट सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 MBPS केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् भाइनेट अब सबै कनेक्टेड
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको भायनेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
8: हाम्रा सेवाहरू नसा तथा हाड जोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
26: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
8: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
1: विस्तृत जानकारी को लागि चिनारी हस्पिटल प्राली गोलाइन तुलसीपुर दान फोन नंबर 0825206001 मोबाइल 97487071 र 98107381080
2: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
10: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एण्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तारसँगै हामी तपाईसँगै
10: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनले जति दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
14: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
27: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
27: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
27: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
28: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
29: के भो बोलादै के गुनगुनाइरहेको
28: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
29: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
28: यति सजिलै
29: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
30: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
31: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
32: हजुर हामी कहाँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
33: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
32: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 98578720308
33: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
0: मेरी आमोइनी घट बनाएछ मांगी अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
0: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले हानेर बारीका पाच्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
6: हामी कहाँ साल सिस्टो अस्ना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
15: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9858723894 9848174894
16: खुसीको खबर
17: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
16: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
18: किसानहरूका लागि खुसीको खबर
17: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एकपटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
18: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 9857723971
19: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
17: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9810126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्
20: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ
17: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन डाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808-64-071

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरकी मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 082-521-904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एचडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
10: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा अब मुटुको चेक जाँच उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य शहर भइरहनु पर्दैन काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस् वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे एको ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दाङ फोन 082-520-601 मोबाइल 97054-66-478 र 98578-40-601
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97487-060-11 र 98578-40-601
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
3: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
11: हामी कहाँ उपलब्ध सेवाहरू
12: दाँत निकाल्ने
11: नयाँ दाँत राख्ने
12: झिक्न नपर्ने गरी दाँत राख्ने
11: दाँत भर्ने दाँत सफा गर्ने
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
11: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72
14: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
15: अब के हुनु रे बाबु दाँत दुखेर मर्नु लागिसके म त कहीँ गएछ भन्नु भने
14: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
16: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँडी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
3: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
17: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578535952।
18: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
19: सृजना नर्सरी एन्ड एग्रोफार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
19: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
19: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
3: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578 20178 र 98134411448।
19: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
3: दाया बाया नहेरे के सोच्दै हिँडिरहेछ समीरा, के भयो? ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
19: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
20: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
21: डाक्टरद्वारा उपचार हुने रोगहरू,
20: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
21: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
19: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
3: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
19: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 98578080103।
3: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
10: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू अब चिनारी हस्पिटल तुलसीपुरमा।
0: मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजु, एमबीबीएस एमएस पीजीएमआईआर इन्डिया, फेलोसिप युरो अङ्कोलोजी, टीएमसी कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रणाली तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजु भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-520-601, मोबाइल 97-046-7747 र 98-578-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
22: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
23: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
24: र 082-521-880।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Vianet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107183
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847783923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तारसँगै हामी तपाईँसँगै
6: खुशीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
14: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
13: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पताल को अगाड़ी समीक्षालय भवन
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नंबर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
15: लुगा लगाऊ गाड़ी चढ़ने ठाउँ सम्म जाऊ गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
16: के भयो बोलादै के गुनगुनाइरहेको
15: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
16: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
15: यति सजिलै
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
17: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
18: किन पिर गरेकी नानी जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
19: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
20: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
21: घर त बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
22: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
21: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
22: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
23: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
24: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857723894 9478714894
25: खुसीको खबर
14: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680879194 र 9822856576
25: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
26: किसानहरूका लागि खुसीको खबर
14: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फेक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
26: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857723971
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ।
4: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
1: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9888064071।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुल्सीपुर दाङ, फोन 0825259025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुल्सीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोन छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुल्सीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुल्सीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुल्सीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आईसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुल्सीपुर 7 मोतीपुर र तुल्सीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
9: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
10: तपाई सँगसँगै

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन डाङ, मोबाइल नम्बर 9858725188 र 9848404188।
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
6: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
7: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
7: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001, मोबाइल नम्बर 97-487-0611 र 98-578-40-601।
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
9: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
10: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
10: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
10: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
11: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
12: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
13: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसकेमा त कहीँ गए सन्चो हुन्न भने
12: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
9: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
14: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
9: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
14: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
15: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: हजार भन्दा बढीको उपस्थिति 1500 गाडी बुकिङ हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याएको आरोप र एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीको तयारी तीव्र नेपाल खबरमा अब पूरा खबर पहिरोले घर पुरिदा बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा एकजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् गैराती वर्षापछि स्थानीय 39 वर्षीय धर्म थापा र 43 वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो घाइतेको उद्धार तथा बेपत्ताको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको र थप विवरण संकलन भइरहेको उहाँको भनाई छ प्रहरीका अनुसार लगातार वर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको छ यता रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा बेपत्ता 3 जनाको खोजी भइरहेको छ रोल्पा प्रहरीका अनुसार हिजो 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा र 5 जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको थियो यता गैरातीको बाढ़ीले जाजरकोटमा 4 घर र एउटा झोलंगे पुल बगाएको छ जाजरकोटको नलगाड नगरपालिका 11 चौखामा ताक्सुघाट खोलामा आएको बाढ़ीले घर र एक झोलुङ्गे पुल बगाएको हो पहिरोले घर बगाए पनि मानवीय क्षति भने नभएको जाजरकोट प्रहरीले जनाएको छ यस्तै मादी खोलामा आएको बाढ़ीले कास्की र पर्वत जोड्ने 2 पुल बगाएको छ सशस्त्र प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका 5 र 6 सिमानामा रहेको मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवजावत गर्नका लागि बनाएका 2 मेटलको पुल बगाएको छ मन्दिरको आधा भाग समेत बाढ़ीले क्षति पुर्याएको प्रहरीले जनाएको छ सशस्त्र प्रहरीले मन्दिरमा फँसेका 3 जनाको उद्धार गरेको छ आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यस्तै कर्णाली र सुदूरपश्चिम सहित कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगकामा मुसलधारे पानी पर्ने अनुमान छ भरे राति पनि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ यस्तै गैराती स्याङ्जा लमजुङ कास्की र सिन्धुपाल्चोक गोर्खा बागलुङ बाँके बर्दिया प्युठान म्याग्दी सुर्खेत तनहुँ लगायत जिल्लाहरूमा ठूलो पानी परेको छ नेपाल आयल निगमले होटल रेस्टुरेन्ट पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकता भन्दा बढ़ी ग्यास खाना पकाउने ग्यास एलपी ग्यास सिलिण्डर मौजदात नराख्न आग्रह गरेको छ बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढ़ेपछि निगमले यस्तो आग्रह गरेको हो निगमका अनुसार असार 31 गतेदेखि बजारमा 14.2 किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिण्डर नियमित रूपमा बिक्री वितरण भइरहेको छ साबिकको तुलनामा अहिले झण्डै 20% बढ़ी ग्यास आयात तथा बिक्री वितरण भइरहेको निगमको दावी छ तर आपूर्ति बढ़े पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि निगमले बजार अनुगमनलाई तीव्रता दिएको छ निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा केही होटल रेस्टुरेन्ट पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आफ्नो आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर भण्डारण गरेर राखेको पाइएको निगमले जनाएको छ व्यावसायिक प्रयोजनका लागि आवश्यकता भन्दा बढ़ी सिलिण्डर थुपारेर राख्दा बजारमा सर्वसाधारण उपभोक्ताका लागि ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाई छ त्यसैले व्यवसाय सञ्चालनका लागि आवश्यक मात्रामा मात्रै ग्यास सिलिण्डर मौजदात राख्न निगमले सम्बन्धित सबैलाई आग्रह गरेको छ यसअघि नै आवश्यकता भन्दा बढ़ी सिलिण्डर मौजदात राखिएको भए तत्काल सम्बन्धित डिपो मार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न समेत निगमले अनुरोध गरेको छ काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 अवलोकनकर्ताहरूको घुइचो लागेको छ आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार 3 दिनमै 77,000 भन्दा बढ़ीले मेला अवलोकन गरेका छन्। तीन दिनमा 1500 गाड़ी बुकिङ भएका विक्रेताहरूको भनाई छ। बुकिङ हुने गाड़ीमा विद्युतीय गाड़ीको संख्या धेरै छ। बीवाईडी, टाटा, चेरी ब्राण्डका गाड़ी सबैभन्दा बढ़ी बुकिङ भएका छन्। टाटा मोटर्सको आधिकारिक विक्रेता सिपरी ट्रेडिङले एक्सपो लक्षित गर्दै टियागो र पञ्च ईभी फेस लिफ्ट सार्वजनिक गरेको थियो। टियागो ईभी फेस लिफ्टको मूल्य 28,79,000 रूपियाँ र पञ्च ईभी फेसलिफ्टको मूल्य 32,79,000 रूपियाँ तोकिएको छ। नाइमा एक्सपोमा एमजी, ओमुडा, टोयोटा, आइकार लगायत ब्राण्डका गाड़ी पनि बुकिङ भएका छन्। पर्सि आइतबारसम्म चल्ने एक्सपोमा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी राखिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूर्य तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
6: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810871380।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: दिनुभएको राजीनामा हिजैदेखि लागू हुने गरी स्वीकृत भएको जानकारी दिँदै नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान गरिएको बताउनुभयो। अब विदेशको खबर। इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वैसन टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले खाड़ी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धन वाहक जहाजबाट चुहावट भएको देखाएको बताउनु भएको छ। अमेरिकाबाट संचालित जहाज निगरानी वेबसाइट ट्याङ्कर ट्र्याकर्सका अनुसार अगस्त 3 ओमानी समुद्रमा रहेको ठूलो जहाज मिनो अन पाइनियरमाथि भएको इरानी आक्रमणपछि तेल चुहावट भएको देखिएको छ। इरानले गएको वर्ष फेब्रुअरी 28 शुरू भएको मध्यपूर्व युद्धपछि हर्मुज जलमार्गमा नियन्त्रण कायम राख्दै खाड़ीका अमेरिकी सहयोगी राष्ट्रबाट ऊर्जा बोकेर जाने जहाजको आवागमनमा अवरोध पुर्याउँदै आएको छ। अब खेल खबर। जापानको आइची नागोया क्षेत्रमा आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 तारीकसम्म आयोजना हुने विश्व एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीहरूले पनि तयारी तीव्र पारेका छन्। नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष राणा मगरले प्रतिनिधित्व गर्दैछन्। कायक स्लामल र कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने दुवै खेलाड़ीले पछिल्लो एक महिनादेखि पोखराको फेवातालमा प्रशिक्षण लिइरहेका छन्। नेपाल ऱ्याफ्टिङ एण्ड क्यानोइङ संघका प्रमुख प्रशिक्षक निमबहादुर मगरको प्रशिक्षणमा खेलाड़ीहरूले प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमता विकासमा ध्यान दिइरहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाजुरामा पहिरोले दुईवटा घर पुरिँदा एकजना बेपत्ता, दुईजना घाइते। जाजरकोट र कास्कीमा बाढ़ीले घर र पुल बगायो। कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा आज आधीघप्टे वर्षाको सम्भावना। ग्यासको अनावश्यक मौजदात नराख्न नेपाल आयल निगमको आग्रह। मौजदात भए तत्काल सम्बन्धित डिपो मार्फत बिक्री वितरण गर्न अनुरोध। नाइमा एक्सपोमा तीन दिनमा 77,000 भन्दा बढ़ीको उपस्थिति, 1500 गाड़ी बुकिङ। हरमुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति। तेल चुहावटले तटीय क्षेत्रमा ठूलो आर्थिक तथा वातावरणीय क्षति पुर्याएको आरोप। र एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीहरूको तयारी पनि तीव्र।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
2: खास जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
4: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-0611 र 98-10-87-3180
7: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
4: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
8: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
4: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
4: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
11: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
11: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98-478-44-683 र 98-478-64-770 सेवा गर्ने मौका दिनुहोस्
12: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
13: के भो बोला दाई, के गुनगुनाइरहेको?
12: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
13: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
12: यति सजिलै?
13: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
14: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
15: किन पिर गरेकी नानी, जाउँ न मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
16: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
17: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
16: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिविक, सम्पर्क मोबाइल 9857720308।
17: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
18: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
19: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
18: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
19: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा।
17: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
20: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857823894 9478714894।
21: खुसीको खबर,
22: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680879194 र 9822856576।
23: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
24: किसानहरूका लागि खुसीको खबर,
25: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
24: नन्दन फिट प्रणाली तुलसीपुर 9 डोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
26: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ, नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
27: ओहो दाई, के सोचमा परिरहनु भएको छ त, नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो, सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
28: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा

0: खोजी प्रयोग गरौं।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी टेरस तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडी कुनामा। मोबाइल नम्बर 9808 64 0 71।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा

0: कालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा।
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
9: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
9: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98578-40-601।
10: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर भइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म, चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन, तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दाँ। फोन 082-520-601, मोबाइल 97054-66478 र 98578-40-601।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू:
13: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
12: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
14: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105597।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: साथी तैले पनि गाउँ छोड्न लागिस् नि?
1: गाउँ नछोडी त सपना पूरा नहुँदो रहेछ साथी। सुन त, हिँड्ने बेलामा आमाको आँखामा भएको आँसु पनि हेर्नु छ। मैले कहाँ आमा भाषण चाहिँ है, मेरो आमालाई भन्दे मेरो सपना पुरा नहुन्छ, बुढी नहुनु भने ल।

मान्छेको व्यवहार मान्छे जस्तो छैन यहाँ, घर पनि घर जस्तो। हामी गाउँबाट सहर आउँदा सोध्छौ नि, छैन सहर,

0: ഇന്റെ ചെറിയ പൊർക്കത്തെ ഏറ്റവും
1: होइन कालो बा, तपाईं सधैं आया गर्नुहुन्छ।
2: अब के हुनुले बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गैसन्छ भन्नु भने
1: किन पिर गर्नुहुन्छ कालो बा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: ऑर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू?
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
7: सृजना नर्सरी एन्ड एग्रो फार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
3: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578201178 र 98134411448।
8: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
9: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा? के भयो?
10: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
9: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
7: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक, दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
11: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
12: डाक्टरद्वारा उपचार हुने रोगहरू:
11: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
12: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
9: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
13: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
7: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
9: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाकान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
7: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान, फोन नम्बर 082-8220-103 र मोबाइल नम्बर 98-578-80-103।
9: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौं र बचाऊ
2: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजु अब सिनारी हस्पिटल तुलसीपुरमा मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजु एमबीबीएस एमएस पीजीएमआईआर इन्डिया फेलोसिप युरो अङ्कोलोजी टीएमसी कोलकाता इन्डियाद्वारा सिनारी हस्पिटल प्रणाली तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन पित्तथैलीको पत्थरीको अपरेशन एपेन्डिक्स हाइड्रोसिल पायल फिस्टुला शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा गोला क्यान्सर सम्बन्धी चेक जाँच उपचार तथा परामर्शको सेवा उपलब्ध छ वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजु भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ फोन 082-520-601 मोबाइल 97-046-7747 र 98-578-40-601 स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट भाइनेट सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेस अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् भाइनेट अब सबै कनेक्टेड
4: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको भाइनेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब सिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दान फोन नम्बर 082-520-601 मोबाइल 97-487-07-11 र 98-1087-3180
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33923 र 97-492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तारसँगै हामी तपाईँसँगै
6: खुशीको खबर। तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
15: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
16: के भयो बोलादै, के गुनगुनाइरहेको?
15: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
16: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
15: यति सजिलै?
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
17: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
18: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
19: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720378।
20: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
21: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
22: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
21: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
22: यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
23: हामी कहाँ साल, सिसौ, अस्ना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
24: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासोक डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
25: खुसीको खबर।
26: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9860879194 र 9822186576
25: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
0: किसानहरूका लागि खुसीको खबर
26: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857723971
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
26: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबो माला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435327695 र 9810126000 एक पटक सेवा गर्ने मौका दिनुहोस्
2: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ
26: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808864071

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 082-525-925, मोबाइल 98578-20925।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्यु आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटवल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयु सेवा,
6: 10 बेड एनआइसीयु सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 0825226686 र 590475।
7: रौनियर डेन्टल क्लिनिक, रौनियर मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियर अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
11: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
3: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601 मोबाइल नम्बर 9745806011 र 9558740601
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
3: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
12: हामी कहाँ उपलब्ध सेवाहरू
13: दाँत निकाल्ने
12: नयाँ दाँत राख्ने
13: झिक्न नपर्ने गरी दाँत राख्ने
12: दाँत भर्ने दाँत सफा गर्ने
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
12: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
14: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856383443 र 9910857772
15: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा अब मुटुको चेक जाँच उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर भइरहनु पर्दैन काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस् वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे एको ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दाङ फोन 0825206601 मोबाइल 9704566478 र 9558840601
16: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
17: अब के हुनु नि बाबु डाक दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने
16: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
18: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
3: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
19: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
20: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
21: सृजना नर्सरी एन्ड एग्रोफार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
21: साथै पोषणयुक्त तयारी माटो, गडेउलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
21: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
3: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578120178 र 98134411448।
21: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
3: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा? के भयो? ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
21: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुफत मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
22: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
23: डाक्टर द्वारा उपचार हुने रोगहरू,
22: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
23: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
21: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
3: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
21: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दाङ। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 98578080103।
3: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
15: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू अब चिनारी हस्पिटल तुलसीपुरमा।
0: मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजु, एमबीबीएस एमएस पीजीएमआईआर इन्डिया, फेलोसिप युरो अङ्कोलोजी, टीएमसी कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रहरी तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पाइल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच, उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजु भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-5206601, मोबाइल 97-046-7047 र 98-5-78-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
1: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊं
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् ViaNet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: ViaNet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सोझे तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206601 मोबाइल 97487061 र 98107381380
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
9: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिङ्गरप्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
9: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847783923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
9: खुशीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाइ भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
14: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
13: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
15: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
16: के भो बोलादै के गुनगुनाइरहेको
15: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
16: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
15: यति सजिलै
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
17: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
18: किन पिर गरेकी नानी जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
19: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720308
20: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
21: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
22: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
21: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भटकै कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
20: हामी कहाँ साल सिस्टौ अजना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9855723894 9478714894
23: खुसीको खबर
14: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9868079194 र 9822856576
23: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
24: किसानहरूका लागि खुसीको खबर
14: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फेक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
24: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857723971
25: घर आँगन सुन्दर बनाउनका लागि
0: फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
25: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
26: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
27: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाल रौनियार पोलिक्लिनिकको पछाडि कुनामा, मोबाइल नम्बर 9808064071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्यु आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेट-सिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942 0235359942।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9858725188 र 9848404188।
8: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
9: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-592-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
12: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
13: हामी कहाँ उपलब्ध सेवाहरू।
14: दाँत निकाल्ने,
13: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
13: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
13: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
16: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर भइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। चिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ डा। फोन 082-520-601, मोबाइल 97054-66-478 र 98578-40-601।
17: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
18: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएस हुन्छ भन्नु भने।
17: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
19: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
20: हामी कहाँ उपलब्ध सेवाहरू,
21: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
19: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
22: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578-35952।
23: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
19: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
24: सृजना नर्सरी एन्ड एग्रो फार्म।
19: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
24: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
19: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
24: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
19: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
25: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
0: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेछौ समीरा? के भयो?
1: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
0: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
24: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपत मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरी को छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209747। सेवा गर्ने मौका दिनुहोला।
2: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
3: डाक्टर द्वारा उपचार हुने रोगहरू:
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
0: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
24: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
0: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
24: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 अनलाइन बीपी चोक दान। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
0: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
16: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजो अब सिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजु, एमबीबीएस, एमएस, पीजीएमआईआर इन्डिया, फेलोसिप युरो अङ्कोलोजी, टीएमसी कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रहरी तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच, उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजु भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 0825206601, मोबाइल 97046767447 र 98578406601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
24: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
0: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
24: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं
2: बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खुल्यो आज 42 जिल्लामा बाढ़ीको जोखिम साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला शुरू हुँदै देउबा प्रमुख अतिथिका रूपमा सहभागी हुने हप्ताको अन्तिम कारोबार दिन सुन चाँदीको भाव धेरैले घट्यो सुन तोलाको 3,01,600 रूपियाँमा कारोबार जलवायु प्रणाली एल निनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण विश्वव्यापी आर्थिक जोखिमको चिन्ता र भूटानको महिला राष्ट्रिय लीगमा नेपाली खेलाड़ीको 6 गोल नेपाल खबरमा अब पूरा खबर बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुमा पहिरोमा परि बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका 9 की 20 वर्षीय प्रतीक्षा थापा रहेको र पहिरोमा परेर स्थानीय धर्म थापा र धौली देवी रावल घाइते भएका प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर साईका अनुसार थापाको बायाँ खुट्टा र शरीरमा तथा रावलको टाउको खुट्टा र शरीरमा चोट छ घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको प्रहरीले जनाएको छ प्रहरीले पहिरोमा पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता भएको अनुमान गरिएको छ उनको खोजी गर्न प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको छ यता रोल्पाको थबाङ गाउँपालिका 5 उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा परेर बेपत्ता 3 जनाको खोजी भइरहेको छ यसैबीच मोदी खोलाको बीचमा रहेको कास्केको अन्नपूर्ण माता मन्दिरमा फँसेका 3 जनाको सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले सकुशल उद्धार गरेको छ अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 र 6 को सिमानामा पर्ने मन्दिरमा रहेका 1 जना पुजारी र 2 जना भक्तजनको सकुशल उद्धार गरिएको हो लगातारको वर्षाका कारण त्यो खोलामा आएको बाढ़ीले मन्दिरमा आवतजावत गर्ने 2 वटा फलामको पुल बगाउनका साथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरू मन्दिरमा अलपत्र परेका थिए बाढ़ी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ़न सक्ने भन्दै 42 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ महाशाखाका अनुसार कोशी नारायणी कर्णाली महाकाली कन्काई कमला बागमती र सहायक नदीहरूमा बहाव बढ़ने पूर्वानुमान छ महाशाखाका अनुसार ताप्लेजुङ संखुवासभा सोलुखुम्बु दोलखा रामेछाप काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक काठमाडौँ भक्तपुर ललितपुर मकवानपुर चितवनमा बाढ़ीको जोखिम रहेको छ त्यसै गरी नवलपरासी पूर्व नवलपरासी पश्चिम रूपन्देही पाल्पा तनहुँ स्याङ्जा लमजुङ कास्की पर्वत म्याग्दी रोल्पा सल्यान रूकुम पश्चिम जाजरकोट सुर्खेत दैलेखमा समेत बाढ़ीको जोखिम छ त्यस्तै उता अछाम कालीकोट बाजुरा हुम्ला बझाङ दार्चुला बैतडी डोटी डलेलधुरा बाँके बर्दिया कैलाली कञ्चनपुरमा पनि बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेको छ पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति आन्तरिक विवाद संगठनात्मक अवस्था तथा कांग्रेसको आगामी राजनैतिक कार्यदिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएकोमा पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ सुकेधाराको मिराकल पार्टी प्यालेसमा अहिले केही बेरमा भेला शुरू हुने र देउबा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ भेला 3 दिनसम्म चल्नेछ यो भेला कांग्रेसभित्र पछिल्लो समय देखिएको विभाजन असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना हुन लागेकाले राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ विशेष गरी संस्थापन इतर समूहले पूर्व सभापति देउबालाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्नुले कांग्रेसभित्र संवाद सहमति र पुनः एकताको सम्भावनाबारे पनि विभिन्न कोणबाट चर्चा भइरहेको छ देउबा लामो समयको स्वास्थ्य उपचारपछि हिजो मात्रै स्वदेश फर्कनु भएको हो सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका खगराज भट्ट नियुक्त हुनुभएको छ भट्टलाई प्रदेश प्रमुख नजीर मियाले मुख्यमन्त्रीमा केही बेर अघि नियुक्त गर्नुभएको हो भट्टले आजै बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मिया समक्ष दावी प्रस्तुत गर्नुभएको थियो हप्ताको अन्तिम कारोबार दिन आज सुन चाँदीको भाव धेरैले घटेको छ सुनको भाव 4,600 र चाँदीको भाव 90 रूपियाँले ओह्रालो लागेको छ सुनको भाव आज 3,01,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ हिजो सुन 3,06,200 रूपियाँमा कारोबार भएको थियो यस्तै आज चाँदीको भाव पनि 90 रूपियाँले घटेको छ चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ हिजो चाँदी 4,750 रूपियाँमा कारोबार भएको थियो उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश, 753 वटा पालिकाको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुने लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: खुशीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 97487060011 र 98578840601।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी
2: कृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको 2 वटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेका 6 वटा सीपीयू पनि अदालतमा ल्याउन आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँका श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। हिजो जिल्ला अदालत काठमाडौँले श्रेष्ठमाथि अनुसन्धान गर्न 3 दिन हिरासतमा राख्न म्याद दिएको थियो। वैयक्तिक गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। जलवायु परिवर्तनका कारण उत्पन्न समस्या, चुनौती र अनुकूलनका विषयमा साझा धारणा बनाउन मुस्ताङको घरपोझाङ गाउँपालिकाले देशभरका 753 वटा पालिकाको सहभागितामा जलवायु सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन आउँदो भदौ 30 र 31 गते मुस्ताङ सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले पहिलो पटक ऐतिहासिक रूपमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन आयोजना गर्न लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। अब विदेशको खबर। जलवायु प्रणाली एल निनोको प्रभाव यस वर्ष झनै चुनौतीपूर्ण बन्ने देखिएको छ। विशेष गरी ल्याटिन अमेरिका अहिलेसम्मकै शक्तिशाली एल निनो मध्य एकको सामना गर्दैछ। वैज्ञानिकहरूका अनुसार अबको केही एक महिनापछि अर्थात सेप्टेम्बरदेखि एल निनो अझ तीव्र बन्न सक्ने र यो सन् 2015 र 16 देखिएको शक्तिशाली एल निनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ। अमेरिकी वैज्ञानिकहरूले गरेको पछिल्लो प्रक्षेपण अनुसार सुपर एल निनो केवल मौसममा आउने परिवर्तन मात्र नभई यसले कृषि उत्पादन, ऊर्जा आपूर्ति, जलस्रोत, माछा पालन, यातायात, बन्दरगाह र अन्तर्राष्ट्रिय व्यापारसम्म प्रत्यक्ष प्रभाव पार्न सक्नेछ। यसले गर्दा दक्षिण अमेरिकाको अर्जेन्टिना, पाराग्वे, उरुग्वे र दक्षिण ब्राजिलमा सामान्य भन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको रोइटर्सले जनाएको छ। यस वर्षको एल निनोलाई केवल एउटा मौसमी घटना नभई विश्वव्यापी आर्थिक जोखिमको संकेतका रूपमा समेत हेरिन थालेको छ। एल निनो एक जलवायु प्रणाली हो जसमा मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा धेरै हुन्छ। अब खेल खबर। भूटानको महिला राष्ट्रिय लीगमा ट्रान्सपोर्ट युनाइटेडले युगेन एकाडेमीलाई 8-0 हराएको छ। ट्रान्सपोर्टको जितमा सबै गोल नेपाली राष्ट्रिय महिला टोलीका 3 खेलाड़ीले गरेका छन्। रश्मि कुमारी घिसिङले 6, अनिता केसी र मीना देउबाले समान 1 गोल गरेका छन्। भूटानको चांगली मिथाङ रंगशालामा ट्रान्सपोर्टले शुरूदेखि नै दबाव बनाएको थियो। रश्मीले पहिलो हाफमै हिजो 5 गोल गरिन्। 90 मिनटमा पहिलो गोल गरेकी रश्मीले 15 दोस्रो र 18 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि रश्मीले 23-29 नम्बर मिनटमा गोल गरेपछि ट्रान्सपोर्टले पहिलो हाफमा 5-0 अगाडि थियो। रश्मीले 46 मिनटमा 6 गोल गरिन्। त्यसपछि मिना र अनिता केसीले समान 1 गोल थपेकी थिइन्। रश्मी प्लेयर अफ दि म्याच समेत घोषित भएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खुल्यो। आज 42 जिल्लामा बाढ़ीको जोखिम। साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने। कांग्रेस संस्थापनितर समूहको राष्ट्रिय भेला शुरू हुँदै प्रमुख अतिथिका रूपमा देउबा सहभागी हुने। हप्ताको अन्तिम कारोबार दिन सुन चाँदीको भाव धेरैले घट्यो। सुन तोलाको 3,01,600 रूपियाँमा कारोबार। जलवायु प्रणाली एलनिनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण। विश्वव्यापी आर्थिक जोखिमको चिन्ता र भूटानको महिला राष्ट्रिय लीगमा नेपाली खेलाड़ीको 6 गोल। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी खेती गरौं
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी अस्पताल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारीको लागि चिनारी अस्पताल प्रणाली गोलाइन तुलसीपुर दान फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107031380
6: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478339923 र 97492065913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
8: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
3: खुशीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121991918
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ सिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
11: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
11: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98478446683 र 98478464770 सेवा गर्ने मौका दिनुहोस्
12: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
13: के भो बोला दाई के गुनगुनाई राखेको
12: हैन बुढीलाई डाक्टर कोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
13: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
12: यति सजिलै
13: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
14: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
15: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
16: हजुर हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
17: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
16: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चर्चाको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720308
17: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
18: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
19: सृजना नर्सरी एन्ड एग्रोफार्म
18: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
19: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
18: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
19: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ
18: सञ्चालक सेवकराम भण्डारी मोबाइल नम्बर 9858720178 र 9814411448
19: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत
20: घर त बोलाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
21: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगर्ने साह्रै गाह्रो पो छ त
20: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
21: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
22: हामी कहाँ साल सिसो असना सालको चौकस झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
23: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9855723894 9478814894
24: खुसीको खबर
25: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
24: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
19: किसानहरूका लागि खुसीको खबर
0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
2: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
0: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 98578-25188 र 98478-40188।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
2: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
26: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
0: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
27: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
28: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808 64 0171।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
3: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
6: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
7: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
9: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाछिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनाश भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
7: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
9: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
7: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
8: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
10: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
11: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
12: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
11: 10 बेड आईसीयू सेवा,
12: 10 बेड एनआईसीयू सेवा,
11: 10 बेड एसडीयू सेवा,
12: नर्मल डेलिभरी तथा सीएस सेवा,
11: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
11: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
13: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
14: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके म त गए सन्च हुन्न भने
13: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
15: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
16: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
15: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
16: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578-35952।
3: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
17: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
18: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
17: ViaNet।
7: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
19: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
7: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान। फोन नम्बर 082-522-101 र मोबाइल नम्बर 98578-80-103।
19: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
7: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
19: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
7: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। देउबाकै नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशांक कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोर।
0: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त।
1: सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। खाद्य कम्पनीको सुपथ मूल्य पसल अब वर्षभर सञ्चालन हुने। 44 जिल्लाका 193 बिक्री केन्द्रबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा।
2: बजारलाई सन्तुलनमा राख्न सहयोग गर्छ, यसले यसको हाम्रो चाहिँ सहुलियत मूल्य पसलको प्रभाव चाहिँ अवश्य पनि बजारमा पर्छ।
0: अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी।
1: र एसीसी प्रिमियम कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा कांग्रेसको संस्थापन इतर समूहको अहिले चलिरहेको राष्ट्रिय भेला बारेको खबर। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा काठमाडौँको सुकेधारामा भेला आजदेखि शुरू भएको हो। भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति रहेको छ। भेलामा नेताहरूले बोल्ने क्रम अहिले पनि चलिरहेको छ। निवर्तमान सभापति देउवाले पनि आजको भेलालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ। यसअघि भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाई छ। सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगहरू समेत स्मरण गर्नुभयो। त्यस क्रममा उहाँले बीपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भन्ने गरेको उल्लेख गर्दै उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ़ने बताउनुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड़ दिनुभयो। भोलि र पर्सी बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ।
1: यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेफा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड़ छ। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ।
0: कांग्रेसको राष्ट्रिय भेला पछाडि अब विपदजन्य घटनाको खबर। रोल्पाको फलभाङमा घरमाथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पति सहित तीनजनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका दुई फलभाङका 77 वर्षीय बीरबहादुर घरती मगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरती मगर र उहाँहरूको घरमा सुत्न पुगेकी छिमेकी 70 वर्षीय लली घरती मगरको ज्यान गएको हो। गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी दुई गिठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ पाँच कोटल बारामा पहिरोमा परि 10 जनाको ज्यान गएको थियो।
1: रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा रातमा गाड़ी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाड़ी चलाउन रोक लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
0: कास्कीको मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फँसेका पुजारी सहित तीनजनाको गोताखोरको सहयोगमा उद्धार गरिएको छ। सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले अन्नपूर्ण गाउँपालिका 5 र 6 को सीमानामा पर्ने मन्दिरमा रहेका पुजारी र दुईजना भक्तजनको सकुशल उद्धार गरेको हो। खोलामा आएको मन्दिरमा आवत जावत गर्ने पुल बगाएको र मन्दिरको आधा भाग समेत कटान गरेपछि उहाँहरू अलपत्र पर्नुभएको थियो। पोखराको सारामकोट बस्ने प्रदीप ढकाल, सरलाई घर भई अन्नपूर्ण गाउँपालिका 8 बस्ने रेवन्त प्रसाद सिंह र भारत घर भएका 52 वर्षीय पुजारी निर्माण गिरीको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा गैरातीको बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। विशेष गरी वडा 8 बिरेठाँटी क्षेत्र बाढ़ी र कटानबाट प्रभावित बनेको छ। कास्की प्रहरीका अनुसार मोदी खोलामा आएको बाढ़ीले बिरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सड़कका विभिन्न खण्ड बगाएको छ। बिरेठाँटी नजिकैको झण्डै 100 मिटर सड़क खण्ड मोदी खोलाले कटान गरेपछि यातायात पूर्ण रूपमा ठप्प छ। पैदल यात्री समेत आवत जावत गर्ने अवस्था नरहेको प्रहरीको भनाई छ। बाढ़ीले कास्की र पर्वतको सिमानामा पर्ने मोदी खोलामा एउटा पुल र मन्दिर समेत बगाएको छ। पुल तथा सड़क सञ्जाल विच्छेद हुँदा त्यस क्षेत्र आसपासको जनजीवन प्रभावित बनेको छ।
1: सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रमा मनसून अलि बढ़ी सक्रिय भएसँगै पानी परिरहेको छ। आज दिउँसो बागमती र गण्डकी सहित पहाड़ी क्षेत्रका केही ठाउँमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति तराई भागका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै बागमती, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
0: रौतहटको गरूडा नगरपालिका छ पोठियाहीबाट भारतको झारखण्डमा रहेको बाबा वैद्यनाथ र वासुकीनाथ दर्शन गर्न पुगेका यात्रु चढ़ेको बस दुर्घटना भएको छ। दुर्घटनामा एकजना बालक सहित तीनजनाको ज्यान गएको छ। 45 भन्दा धेरै यात्रु घाइते भएका छन्। रौतहट गरूडाका नवल चौधरी र उहाँकी श्रीमती तथा राजेश महतोका 14 वर्षीय छोरा शिवम महतोको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। नाचाखा 15-54 नम्बरको बस दुर्घटनामा तीनजना नेपाली तीर्थालुको ज्यान गएको भारतीय संचार माध्यमहरूले समेत उल्लेख गरेका छन्। दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी नै छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड़ दिएको छ। आज भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिनुभयो। यो व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँको भनाइ छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको समेत थालनी गरिएको छ। विभिन्न वैदेशिक अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला तथा सम्मेलनहरूमा सहभागी भई कर्मचारीले हासिल गरेको ज्ञान, सीप, अनुभव तथा असल अभ्यासलाई आफ्नै कार्यालयका अन्य कर्मचारी माझ पुर्याउन अनिवार्य गरिएको हो। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालय कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीबीच सिकाई तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्राचार गरिएको छ।
0: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा वर्षभर संचालन हुने खाद्य कम्पनीका सुपथ मूल्य पसल बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
4: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा के भयो? ए मिरा पो त्यस्तो केही होइन, त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
7: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
4: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ। फोन नम्बर 082-520-732 र मोबाइल नम्बर 98-12-91-918।
8: 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको संस्थापनितर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। देउबाकै नेतृत्वमा पार्टी अघि बढ़ने नेता शशांक कोइरालाको भनाई, सुदृढ़ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड़, रोल्पा, कास्की लगायतका जिल्लामा बाढ़ी पहिरोबाट जनधनको क्षति, नेपाली तीर्थयात्री चढ़ेको बस भारतमा दुर्घटना, एक बालक सहित 3 जनाको ज्यान गयो, सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबीज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले सर्पदंश र रेबीज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबीज विरूद्धको 17,600 भायल खोप काठमाण्डु टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 वटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबीज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप पर्न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायतका जिल्लामा सर्पदंशका घटना बढ़ेका छन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन, राति सुत्दा झोल प्रयोग गर्न, घर वरपरको झाड़ी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह पनि गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसून र गर्मीयाममा बढ़ी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दावी गरेको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भायल एन्टी स्नेक भेनम मौजूद रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब सुपथ मूल्य पसललाई चाडपर्वमा मात्र सीमित नराखी वर्षभर सञ्चालन गर्ने नीति अघि सारेको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा हिजो सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउँदै देशभरि सुपथ मूल्य पसल कार्यक्रम शुरू गरियो। नयाँ बिक्री कक्ष सिंहदरबारभित्र उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको छ। कम्पनीका अनुसार देशका 44 जिल्लामा 193 बिक्री केन्द्रबाट उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ। वर्षमा दशैं तिहार र छठ जस्ता ठूला चाडपर्वलाई लक्षित गरी सीमित अवधिको लागि सञ्चालन हुने यस्ता पसल यस वर्ष भने झण्डै 1 महिना अघिदेखि नै शुरूआत गरिएको छ। कम्पनीले अब सुपथ मूल्य पसललाई स्थायी रूपमा वर्षभर सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। यसबाट उपभोक्ताले चाडपर्वको समयमा मात्र होइन वर्षभर नै चामल, दाल, चिनी, नुन, तेल लगायत दैनिक आवश्यक वस्तु सहुलियत मूल्यमा खरिद गर्न सक्नेछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्साललाई हामीले सहुलियत पसलको दीर्घकालीन व्यवस्थापन कसरी हुन्छ भनेर सोधेका छौं।
2: हामीले नेपाल सरकारले उपलब्ध गराएको अनुदानबाट पुगेसम्म हामीले लामो अवधिसम्म यसलाई निरन्तरता गर्नेछौ र रकम अपुग हुने जस्तो अवस्था आएमा हामी वर्षको अन्ततिर नेपाल सरकारसँग अनुरोध गरेर कुनै अन्य शीर्षकबाट समायोजन वा थप रकम बजेट निकास गरेर हामी यो वर्षभर नै सञ्चालन गर्ने प्रयासमा छौं।
1: अहिलेसम्मको अवस्था हेर्दाखेरि हामी शहर केन्द्रित थियौं धेरैजसो ठाउँहरूमा, दुर्गममा पनि केही ठाउँहरूमा हामी पुगेका थियौं। अझै दुर्गममा चाहिँ हामी पुगिसकेका छौं कि छैनौं?
2: नेपाल खाद्य संस्थान र अहिले खाद्य व्यवस्था कम्पनीको सेवा क्षेत्र नै दुर्गम केन्द्रित हो। शहरी इलाकामा कमै उपभोक्ताले खाद्यको सेवा लिने गर्नुभएको छ र दुर्गमका अधिकांश जनताहरूले लिनुभएको छ र हामी चाहिँ दुर्गममा पनि अति दुर्गम ठाउँहरूमा हामी प्रत्येक वर्ष चाहिँ विस्तारित हुँदै गइरहेका छौँ र अहिले पनि 101 पालिकासँग हामीले जमादारी जमयोग गरेर खाद्य आपूर्ति गर्दै आइरहेका छौँ।
1: विशेष गरी शहरी क्षेत्रमा यो चाडपर्वको बेलामा अलिक बढी समस्याको पाटोहरू जोडिन्छ, जस्तै गुणस्तरको कुराहरू भयो अनि खाद्यान्न मौजदातको कुराहरू पनि अलिकति समस्याको पाटोको रूपमा रहँदै आएको देखिन्छ। यो समस्या हुन नदिनुको लागि चाहिँ यस वर्षदेखि अथवा केही नयाँ गरेका छौं कि खासै फरक छैन पहिलेका वर्षहरूको तुलनामा?
2: गुणस्तरमा हामी धेरै सचेत रहँदै आएका छौं र हाम्रा गोदामहरूमा हाम्रा गुणस्तर प्राविधिकहरूले समय समयमा खाद्य गुणस्तर निरीक्षण गर्ने र नेपाल सरकारको खाद्य परिवहन तथा गुणस्तर नियन्त्रण विभागबाट समेत समय समयमा निरीक्षण हुने गरेको छ। त्यस कारणले हामी चाहिँ आफ्ना खाद्य वस्तुहरूको गुणस्तर निरन्तर कायम राख्ने गरेका छौं र आम उपभोक्तालाई गुणस्तर ह्रास भएको खाद्यान्न उपलब्ध गराउन हुँदैन भन्ने कुरामा हामी सचेत छौं र गुणस्तरयुक्त खाद्यान्न हामीले वितरण गर्दै आइरहेको एउटा निवेदन गर्दछौं।
1: वर्षभरिमा 40-50 रुपियाँ महँगी पर्छ, तर हामीले सहुलियत पसलबाट चाहिँ 5-10 मूल्यमा हामी छुट पाउने गरेका छौं, खासै राहत हुँदैन भन्ने एउटा गुनासो उहाँहरूको सुनिन्छ। यसलाई चाहिँ कसरी हेरिन्छ?
2: हाम्रो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वितरण गरिने खाद्यान्न नै सहुलियत यतिकै पनि सहुलियत हुन्छ साबिकको मूल्यमा पनि, त्यसमा पनि हामीले 5 रुपियाँ छुट दिँदा प्रति क्विन्टलमा 500 हुन जान्छ। खाद्यमा गयौँ भने यतिमा पाइन्छ भन्ने मनसायले चाहिँ व्यापारीहरूले पनि बाध्य भएर उनीहरूले चाहिँ हाम्रो मूल्यको हाराहारीमा दिन बाध्य हुन्छन् र यसले हाम्रो आम बजारलाई सन्तुलनमा राख्न सहयोग गर्छ। यसले यसको हाम्रो चाहिँ सहुलियत मूल्य पसलको प्रभाव चाहिँ अवश्य पनि बजारमा पर्छ र हाम्रो गोदाममा अथवा हाम्रो आउटलेटहरूमा आएर सेवा लिने वा बाहिरबाट लिने सबैले चाहिँ हामीले गरेको कार्यले चाहिँ उहाँले लाभ लिन सक्नुहुन्छ।
1: साउनबाट चाडपर्वको एउटा लहर नै शुरू हुन्छ, यसलाई विशेष ध्यानमा राखेर हामीबाट हुने कुराहरूमा अलिकति केही परिमार्जन भएका छन् कि पहिले जसरी हुन्थ्यो त्यसैलाई निरन्तरता दिइएको छ?
2: 1.5 महिना अगाडि नै हाम्रो सुपथ मूल्य पसल सञ्चालन गर्यो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपाली जनता आम उपभोक्तालाई सेवा गर्न तत्पर छ, यसले चाहिँ समयमै आफ्ना चाहिँ निर्णयहरू गरेर बेलैदेखि सहुलियत मूल्य पसल सञ्चालन गर्छ र सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउँछ भन्ने विषयमा चाहिँ आम उपभोक्तालाई जानकारी रहोस् र यसलाई हामी निरन्तर गर्छौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका आउटलेटहरूबाट सेवा लिनुहोस्, हामीसँग पर्याप्त मौदा छ।
0: उहाँ हुनुहुन्थ्यो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्साल। फेरि पनि खबरकै सिलसिला, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजिर कैलाली भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र एकजना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। यसैबीच भट्टले दिउँसो पद तथा गोपनीयताको शपथ लिए लगत्तै एमालेबाट 3 मन्त्री र 1 राज्य मन्त्री नियुक्त हुनुभएको छ। नेकपाबाट भने तत्काल कुनै मन्त्री नियुक्त भएका छैनन्।
1: काठमाण्डु विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनले उपकुलपति छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। शिक्षक तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभयो। शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिश समितिले बराल सहित 3 जनाको नाममा प्रधानमन्त्री समक्ष सिफारिश गरेको थियो। बराल काठमाण्डु विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुनुहुन्छ। उहाँ काठमाण्डु विश्वविद्यालयमा अध्ययन गरी त्यही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुनुहुन्छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बाढी र डुबानबाट बच्न
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
11: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
11: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।

0: आपको एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ
0: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा अनुभवी विशेषज्ञ आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424496 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्
0: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-545-46-66
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुईवटा ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालय बाट लगेको छवटा सीपीयू पनि अदालतमा ल्याउन अदालतले आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। यस्तै प्रहरीले पत्रकार श्रेष्ठको घर र जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी पनि गरेको थियो।
3: सभामुख डोल प्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक 20-30 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई 1 करोड़ भित्र्याउने वृहत योजनाका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। नेपाल पर्यटन व्यवसायको छात्र संगठन नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटाको 59 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्यालले देशको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभई तीव्र गतिमा अघि बढ़ाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स अहिले चरम ऋण राजनैतिक हस्तक्षेप र व्यथितिमा फँसेको उल्लेख गर्दै उहाँले यसको पुनर्संरचना आवश्यक भएको बताउनु भएको छ।
4: काठमाडौँको भृगुटी मण्डपमा आज चौथो दिन पनि नाइमा अटो एक्सपो चलिरहेको छ। आज पनि एक्सपो अवलोकनमा दर्शकको भीड़ लागेको छ। गाड़ीको कुम्भ मेलाको रूपमा चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 गएको मंगलबारदेखि शुरू भएको हो। पर्सि आइतबारसम्म चल्ने एक्सपोमा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी राखिएका छन्।
3: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक आज 7.37 अंकले घटेर 2643.83 बिन्दुमा झरेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज विभिन्न कम्पनीका 97,54,403 किता शेयर 4,27,56,00,00 रूपियाँमा कारोबार भएको छ। शेयर खरिद बिक्री भएको छ। 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य बढ़दा 9 उपसमूह घटेका छन्। आज 101 कम्पनीको शेयर बढ़े भने 164 कम्पनीको मूल्य घट्नुका साथै 12 कम्पनीको मूल्य स्थिर रह्यो। हिजो नेप्से सूचक 8.81 अंक बढ़ेको थियो। त्यस्तै 3,72,00,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको थियो।
4: काठमाण्डुमा आजदेखि लोकल कन्फरेन्स अफ युथ सम्मेलन शुरू भएको छ। जलवायु कार्यमा युवाको सहभागिता बढ़ाउँदै नीति तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नारासहित शुरू भएको सम्मेलनले राज्यका विभिन्न संयन्त्रमा युवाको सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको संलग्नता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्नेछ। साथै स्थानीय जलवायु कार्यलाई राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र समेत तयार गरिने आयोजकले जनाएको छ। नेप्लिज युथ फर क्लाइमेट एक्सनकी राष्ट्रिय संयोजक आकृति टोटेलले सम्मेलनबाट बाल बालिका तथा युवाको साझा धारणा समेटिएको घोषणा पत्र तयार गरिने बताउनुभयो। सम्मेलन पर्सिसम्म चल्नेछ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि शुरू हुने 11 दिने उल्ची फ्रीडम सील्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका, दक्षिण कोरियाको सैन्य अभ्यास, यूरोप, मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरूद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला प्योङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिशोध अपनाउने चेतावनी दिएको हो।
4: नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेटर टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14

0: फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। देउवाकै नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशांक कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड़।
1: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9088-64-071
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू
5: दन्त परीक्षण तथा परामर्श सेवा
4: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
4: दाँत निकाल्ने
5: दाँत भर्ने
4: दाँतको जरादेखि उपचार गर्ने
5: कृत्रिम दाँत लगाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
4: दाँतको कस्मेटिक उपचार
5: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9585-25188 र 9848-40188
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 0235359 0235359
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
7: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601 मोबाइल नम्बर 9747

0: 06 60 11 र 98 5 78 40 601।
1: खुशीको खबर।
2: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू:
2: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
3: मोबाइल नम्बर 98 6 80 79 194 र 98 22 81 56 76।
1: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्च भन्न भने।
4: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
6: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू:
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
6: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98 6 31 17 600 र 98 5 78 35 952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
4: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
3: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478933923 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
6: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: तपाईँ सँगसँगै

0: ரேடியோ பொற்கொத்து FM 90.4
1: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
2: डाक्टर द्वारा उपचार हुने रोगहरू
1: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
2: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
4: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 MBPS केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेस अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
6: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
7: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू अब चिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू MBBS MS PGMIR इन्डिया फेलोसिप युरो अङ्कोलोजी TMC कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रहरी तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजू भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली तुलसीपुर 5 गलाइन उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-520-601, मोबाइल 97-046-7747 र 98-578-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू
9: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
8: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-578-80-103।
9: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
2: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ। विज्ञापन शाखा रेडियो प्रकृति FM 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
1: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि

0: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
4: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू:
6: नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 9747807011 र 9810871380।
9: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
10: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
11: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
10: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
10: 10 बेड आइसीयू सेवा,
11: 10 बेड एनआईसीयू सेवा,
10: 10 बेड एसडीयू सेवा,
11: नर्मल डेलिभरी तथा सीएस सेवा,
10: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
11: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
10: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
12: मेरी आमोइनी घट बोलाएछ मागनी, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
13: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त।
12: मेरी आमोइ नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भटकर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
14: हामी कहाँ साल सिस्टो अचना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
15: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासोक दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9478714894।
16: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
17: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
18: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
17: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
18: दाया बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
19: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
18: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स कतै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
17: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दाङ गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
20: के तपाई विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.3।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाबाधाम जाँदै गरेका तीन नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु। अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने। डिजिटल अभिलेख समेत अनिवार्य।
1: भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ।
0: समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरूङको आग्रह। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त। चार मन्त्रीले लिए शपथ। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने।
0: रिजालको भान्सा ग्यास उद्योगलाई ठगी प्रकरणमा 2,95,000 जरिवाना। सम्पत्ति जाँचबुझ आयोग सम्बन्धी मुद्दा संवैधानिक इजलासमा सारिएकोमा नेपाल बारको आपत्ति। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना।
3: बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
0: र एसीसी प्रिमियर कप खेल्नु अघि नेपालले भारतमा अभ्यास गर्ने। क्रिकेट राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मोरङमा ग्यास उद्योगले कम तौलमा ग्यास बिक्री गर्नुका साथै म्याद नाघेका सिलिण्डर प्रयोग गर्न खोजेको घटना गम्भीर लापरवाही हो। उपभोक्ताको सुरक्षा र अधिकारमाथि खेलवाड़ गर्ने व्यवसायीमाथि प्रशासनले गरेको कार्यवाही स्वागत योग्य छ। यस्ता अनुगमनलाई नियमित र प्रभावकारी बनाउँदै दोषीलाई कानूनी दायरामा ल्याउन आवश्यक छ। साथै उपभोक्ताले पनि ग्यासको तौल, सिलिण्डरको अवस्था र म्यादबारे सचेत भई ठगी विरूद्ध आवाज उठाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनुपर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण आज मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम निश्चयकारी कारण खुलाउनु पर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रमुख प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरू कमी हुने बताउनुभयो।
1: अस्पतालमा विशेष रूपमा कुनै पनि त्यस्तो खालको मृत्यु भयो भने त्यसको भित्री कारण, वास्तविक कारण के हो भनेर खोजेर त्यसलाई सार्वजनिक गर्दाखेरि भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ। स्वास्थ्य कर्मीहरू मात्रै

0: व्यक्तिदेखि नै मतलब उहाँहरूलाई मात्रै कुनै कारणले यस्तो भएको भन्ने विषय मात्रै आरोप लाग्ने भन्ने कुराहरूलाई पनि असहजीकरण गर्ने कुरा पनि सहज हुन्छ, त्यसले पनि एउटा व्यवस्थापन गर्छ। तर त्योभन्दा पनि मुख्य उद्देश्य चाहिँ हरेक मृत्युको कारण खोजेर अभिलेखीकरण गर्न सकियो भने भोलिका दिनमा ती सबै मृत्युका कारणहरूमा केन्द्रित भएर नीतिगत व्यवस्था कार्यक्रमगत व्यवस्था गर्न सकिन्छ र समग्र अरू निकायसँग समन्वय पनि गर्न सकिन्छ भन्ने हो।
1: अस्पतालले मृत्युको कारण सहितको चिकित्सकले जारी गरेको प्रमाण पत्र र यूआईएन नम्बर मृतकका आफन्तलाई उपलब्ध गराउनेछ। सोही यूआईएनका आधारमा स्थानीय पंजीकरण कार्यको कार्यालय उडा कार्यालयमा गएर परिवारले सजिलैसँग व्यक्तिगत घटना दर्ता अन्तर्गत मृत्यु दर्ता गराउन सक्नेछन्। रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोलबम यात्रामा गएका तीन नेपाली तीर्थयात्राको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा आज बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका छका 60 वर्षीय नवकिशोर जय सवाल, उहाँकी श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिव महतोको मृत्यु भएको हो। घटनामा बसमा सवार 15 जना घाइते भएका छन्। उनीहरूको सतगावा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी परीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि झारखण्ड स्थित प्रहरीसँग समन्वय भइरहेको छ। दुर्घटनाको विस्तृत कारण भने खुल्न बाँकी रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन, मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083लाई परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरेको समितिकी सभापति समीक्षा बास्कोटाले बताउनुभयो।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने, बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन परिमार्जन सहित पारित गरियो। तीन नम्बरमा चाहिँ अपराध अनुसन्धान तथा अभियोजन कार्यलाई वैज्ञानिक प्रमाणमा आधारित बनाए अनुसन्धान प्रक्रियालाई टुङ्गोमा पुर्याउने विधि विज्ञान प्रयोगशालाको सेवालाई प्रदेशका विभिन्न जिल्लाहरूमा विस्तार गर्दै यसको विषयगत शाखाहरूका लागि आवश्यक पर्ने विशेषज्ञ तथा प्राविधिक जनशक्तिको समेत आवश्यक प्रबन्ध गर्न गृह मन्त्रालयलाई सुझाव दिने।
1: बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार र विगतमा भएका राजनैतिक सहमतिहरूको वस्तुनिष्ठ कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री गौतमले कारागारलाई केवल दण्ड दिने थलोको रूपमा मात्र नभई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो।
3: डेमोग्राफिक डिभिडेण्ड लिनको लागि त हाम्रो युवा पुस्ताहरू सही ठाउँमा उहाँहरूले सही काम गरेर देशलाई चाहिँ उत्पादनसँग अथवा उत्पादकत्व वृद्धि गर्नको लागि उहाँहरूले चाहिँ काम गर्नुपर्ने हो। तर यति धेरै मानिसहरू 26,000 मानिसहरू चाहिँ 18 देखि 59 वर्षका चाहिँ जेलमा हुने, कारागारमा हुने भन्ने विषय पक्कै पनि एउटा राज्यको लागि राम्रो सूचना होइन।
1: बैठकमा सहभागी गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न आग्रह गर्नुभएको छ। यसअघिका समिति बैठकहरूमा गृह सचिव र प्रहरी प्रमुख प्रति लक्षित व्यवहार र टिप्पणीप्रति ध्यानाकर्षण भएको बताउनु भएको छ।
4: यहाँ मात्र नभएर म्यानेजरले अरू ठाउँमा आएर पनि हामीले सजेसनहरू दिँदाखेरि हामीले त्यसलाई सिरिज, हरेक सजेसनलाई हामी सिरिज, राम्रो गर्नुलाई किन तपाईँको दोहोरो सोच्नु पर्यो, जुनै पार्टीको राम्रो कुरा सजेसन ल्याउनुहुन्छ त्यसलाई त मनमा लिएर हामीले देशको लागि भन्नुभएको छ भनेर हामीले गर्ने नै हो नि, त्यसमा त कुनै त्यस्तो दुविधा छैन।
1: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त हुनुभएको छ। मुख्यमन्त्री नियुक्त हुनुभएका भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ। मुख्यमन्त्रीमा नियुक्त भएसँगै आज राज्यमन्त्री सहित एमालेका चारजना मन्त्रीले पनि शपथ लिनुभएको छ। दिउँसो प्रदेश प्रमुख नजीर मियाँ समक्ष उहाँहरूले शपथ लिनुभएको हो। यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिनुभएको थियो। सन्तोष शर्मा थापा, सामाजिक विकास मन्त्री चक्रबहादुर मल्ल, आर्थिक मामिला मन्त्री दमन भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बमले आर्थिक मामिला राज्य मन्त्रीको शपथ लिनुभएको छ। यसअघि हिजो नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजलासमा सारिएको विषयप्रति नेपाल बार एसोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारले आज विज्ञप्ति जारी गर्दै खुला इजलास समक्ष विचाराधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुंगो लगाउने परम्परा र अभ्यास रहिआएको स्पष्ट पारेको छ। यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रकाश मिश्रले सीआईएनलाई बताउनुभयो। मोरङको बुढीगंगा नगरपालिका पाँचमा रहेको रिजालको भान्सा ग्यास उद्योगमा उपभोक्ता हित विपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले 2,95,000 रूपियाँ जरिवाना गरेको छ। बजार अनुगमनका क्रममा उद्योग परिसरमा रहेका 19 भरिएका सिलिण्डरको तौल परीक्षण गर्दा एउटा सिलिण्डरमा तोकिएको भन्दा 240 ग्राम कम ग्यास भेटिएको थियो। यस्तै म्याद गुज्रिएका दुईवटा सिलिण्डरमा समेत ग्यास भरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ। कम तौल र म्याद नागेका सिलिण्डर बिक्री गर्न खोजेको पाइएपछि उद्योगलाई जरिवाना गरिएको हो। अनुगमनका क्रममा उद्योग भने बन्द अवस्थामा रहेको थियो। यस्तै विराटनगर महानगरपालिका 3 स्थित कञ्चनेश्वर ग्यास पसललाई अनुगमनमा अवरोध गरेको भन्दै 15,000 रूपियाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय सहितको टोलीले बजार अनुगमन गरेको हो। आज राति बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद डेभिड ढकालले सीआईएनसँग कुरा गर्दै देशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको बताउनु भएको छ। यस्तै तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ।
5: यति बेला वर्षा कुरो गर्नु पर्दाखेरि विशेष गरी बागमती गण्डकी र लुम्बिनीको देशका केही स्थानहरू मध्यम प्रमुख वर्षा भएको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा हल्का किसिमको वर्षा भइरहेको छ भने आज रातिको गरी यसका हिमाली र पहाड़ी भूभागका केही स्थानहरू भन्नाले हिमाली र पहाड़ी भूभागका 10 देखि 10 भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना देखिएको छ भने तराई भूभागका जति कम वर्षाकै सम्भावना देखिएको छ। थोरै स्थानहरूमा भनेको तराई भूभागका 10 देखि 30% भूभागहरूमा चाहिँ मध्यम प्रमुख वर्षाको सम्भावना छ। यद्यपि रातिको लागि बागमती गण्डकी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ।
1: मौसमविदका अनुसार वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु पर्ने आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले आज टोलीलाई विदाई गरेको छ। क्यान उपाध्यक्ष रोशन सिंह सचिव पारस खड्का लगायतले टोलीलाई विदाई गर्नुभएको हो। क्यान सचिव पारस खड्काले प्रिमियर लीगको तयारी भारतमा गर्ने र उतैबाट प्रिमियर कपको लागि मलेसिया जाने पक्का भएको छ। क्यानले प्रिमियर लीगको लागि लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरे एसीसी प्रिमियर कप अगस्त 29 देखि मलेसियामा शुरू हुनेछ जहाँ एसियाका 10 एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन्। दुवै समूहको शीर्ष टोली सेमी फाइनल प्रवेश गर्नेछन्।
6: बाँकेका धार्मिक गन्तव्यमा बढ्दै पर्यटक
7: सोचे थिएन यतिको रमाइलो हुन्छ भने दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो
8: र नजिकै भएको यत्रो राम्रो पदमार्ग त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य प्राकृतिक सुन्दरता हामीले यसको प्रचार प्रसार गर्न सकेका छैन।
6: आस्था र प्रकृतिको संगम बन्दै बाँकेका धार्मिक गन्तव्य तर प्रचार प्रसारको अभाव भएको स्थानीयको गुनासो रिपोर्ट धान गोड्ने समयमा किसानले गर्नुपर्ने काम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर पाँच ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
10: किसानहरुका लागि खुशीको खबर
9: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
11: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
12: संकेत गरेको छ। भेलालाई सम्बोधन गर्न करिब 5 महिनापछि पूर्व सभापति शेरबहादुर देवा स्वदेश फर्किएसँगै आधिकारिकताको विवाद थप बढ़ने संकेत देखिएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका समयमा अर्को समूहले काठमाण्डुमा भव्य कार्यक्रम सम्पन्न गरेको छ। भेलामा कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो। एउटै पार्टीभित्र अलग अलग समूहले छुट्टा छुट्टी कार्यक्रम र भेला आयोजना गर्दा संगठनात्मक गतिविधि भन्दा पनि नेतृत्व र शक्ति संघर्षको संकेतका रूपमा बुझ्न सकिने विश्लेषकहरूको भनाई छ। पार्टीभित्र कसको निर्णय मान्ने, कसको नेतृत्व स्वीकार गर्ने र आगामी राजनीतिक दिशा निर्देश कसले तय गर्ने भन्ने प्रश्नलाई थप पेचिलो बनाउने सम्भावना छ। छुट्टै भेलाले असन्तुष्ट पक्षलाई आफ्ना धारणा राख्ने र संगठनमा प्रभाव बढ़ाउने अवसर दिए पनि यसले पार्टीको एकता कमजोर पार्ने जोखिम बढ़ेको र नेतालाई बार्गेनिङ गर्ने अवसर दिने भन्नुहुन्छ राजनीतिक विश्लेषक श्याम श्रेष्ठ।
13: अब यसले एउटा तकरार देखाउँछ, तर अब देशको आवश्यकता हो कि कंग्रेस फुट्नु हुँदैन, अब फुट्ला जस्तो पनि लाग्दैन मलाई। यो चाहिँ दबावको राजनीति हो जस्तो लाग्छ, दुबईले दुबईमाथि दबाव कायम गर्ने एउटा उपाय जस्तो लाग्छ। अब कंग्रेस फुट्यो भने अब त्यो कंग्रेसलाई मात्रै नोक्सानी हुने होइन, त्यो देशलाई पनि नोक्सानी हुन्छ त्यसबाट। त्यसो भएको हुनाले अब आम जनताको आम नागरिकको राय त के हुन्छ त भन्नु भने कंग्रेस नफुटोस्, त्यो एक ढिका भएर रहोस्। अब पुरानो नेतृत्वले ऊ छोड्नु भनेको त्यो संसारमा जहाँ पनि चलेको कुरा हो। अब पुरानो धेरै पल्ट उसमा चाहिँ केस भइसकेको, त्यस खालको नेतृत्वले छोडिदिनु नै बेस हुन्छ, नयाँ नेतृत्वले देश चलाउनु नै बेस हुन्छ। हरेक देशमा त्यही हो, नेपालमा पनि त्यही हो। त्यस कारणले अहिले यो दबावको राजनीति हो, तर कंग्रेस ढिलोमा छिटो एकै भएर छाड्छ जस्तो लाग्छ, छाड्नु पनि पर्छ जस्तो लाग्छ। बार्गेनिङ त बार्गेनिङै हो, यो दुवै थरीको अदालतले पहिलोलाई गगन थापाले नेतृत्व गरेकोलाई मान्यता दिएको छ, तर फेरि पनि पुनरावेदन खुल्ला गरेको छ। पुनरावेदनमा के होला भन्न सकिँदैन।
12: बाँकेको नेपालगंजबाट केही घण्टाको यात्रामै पुग्न सकिने बाँकेका धार्मिक स्थलहरू अहिले आस्था र प्रकृतिको संगम मात्र बनेका छैनन्, प्रचार प्रसार पनि तीव्र रूपमा भइरहेको छ। नरेनापुरको सन्तानेश्वर महादेवदेखि बाबा बर्फानीसम्मका गन्तव्य पदयात्रा र एक दिने घुमफिरका लागि रोजाईमा पर्न थालेका छन्। पूर्वाधार विकास र प्रचार प्रसारमा जोड़ दिन सके यी क्षेत्र भविष्यमा बाँकेको महत्वपूर्ण धार्मिक पर्यटनका लागि गन्तव्य बन्न सक्ने सरकारवालाको भनाई छ।
14: बाँकेको नेपालगंजबाट चारपाङ्ग्रे सवारी साधनमा करिब 1 घण्टा र त्यसपछि करिब 1.5 घण्टा पैदल यात्रामा पुग्न सकिन्छ नरेनापुर गाउँपालिकामा पर्ने सन्तानेश्वर महादेव क्षेत्रमा। नरेनापुर राप्तेसोनारी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको अर्को बाबा बर्फानी लगायतका धार्मिक स्थल पछिल्लो समय आन्तरिक पर्यटकका लागि पुग्नै पर्ने गन्तव्य बन्दै गएको छ। धार्मिक आस्था र विश्वासले मात्रै होइन, नेपालगंजको गर्मी र शहरको कोलाहालबाट केही समय भए पनि प्रकृतिसँग रमाउन चाहनेहरू बढ़ेका कारण डाँडा काँडामा रमाउनेहरूको आकर्षणको केन्द्र बन्न थालेका छन्। नेपालगंजका सुनिता पन्थी,
15: आज आउँदा यस्तो आनन्द लाग्यो है, माथि पुगेसकेपछि मलाई पूर्णगिरीको याद आयो।
14: जंगल, पहाड़ी भूगोल र शान्त वातावरणले यहाँको यात्रालाई अझ रोचक बनाउने गरेको छ। यसैका कारण पनि पर्यटकहरूको संख्या बढ़दै गएको छ।
7: सोचे थिएन यतिको रमाइलो हुन्छ भन्ने, दुःख साथसाथै स्वर्गै पाए जस्तो भयो, रमाइलो भयो। जाँदाखेरि दुई घण्टा लाग्यो डाँडो चढ्दाखेरि, आउँदाखेरि ओह्रालो चाहिँ एकदम छिटो समय आयो क्या। हामीहरू
16: हाम्रो त धेरै अगाडि व्यस्त रहेछ, पर्यटनको अगाडि बढ्छ।
14: विशेष गरी सन्तानेश्वर महादेव र बाबा बर्फानीसम्मको यात्रा धार्मिक दर्शनसँगै पदयात्राको अनुभव लिन चाहनेहरूका लागि उपयुक्त छ। बिहान नेपालगंजबाट यात्रा शुरू गरेर साँझसम्म फर्किन सकिने भएकाले यी गन्तव्यमा पुग्नेहरूलाई लक्षित गरी थप विकास गर्न सकिने सम्भावना छ भन्नुहुन्छ नाटा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देल।
8: बाबा बर्फानी भनेर रूपन्देहीको मान्छे यहाँ आयो भने त सेम डे फर्कनलाई अलिक गाह्रो पर्छ, अझ टाढाको मान्छे अहिले सेम डे फर्कन गाह्रो पर्छ। ऊ नेपालगंज नै दुई दिन बस्छु, एक दिन यहाँ बस्ने, एक दिन नेपालगंज बस्ने, एक दिन बागेरा सिनीगुञ्ज बस्ने किसिमबाट आयो भने त नेपालगंज गन्तव्य भयो नि त। र नजिकै भएको यत्रो राम्रो पदमार्ग, त्यसपछि गएर धार्मिक पर्यटकीय गन्तव्य, प्राकृतिक सुन्दरता, हामीले यसको प्रचार प्रसार गर्न सकेका छैनौँ।
14: केही वर्ष अघिसम्म नजिकै रहेका सीमित स्थानीय वासीमाझ मात्र परिचित रहेका यी धार्मिक स्थलमा अहिले अन्य क्षेत्रबाट समेत मानिस पुग्न थालेका छन्। बाँके, बर्दिया, कैलाली लगायत सीमावर्ती भारतीय क्षेत्रबाट पनि तीर्थालुहरू आउने गरेको नरेनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाह बताउनुहुन्छ।
17: बाबरफानीको पनि छ, अनि गोवर्धन धाम पनि छ, अनि सुन्दर पुन्दर पनि छ। त्यो चार ठाउँ एकदम राम्रो बनाएपछि मलाई लाग्छ कि सालमा 50,000 इन्डियाबाट आउँछ, सन्तानहरू आउँछ, भक्तहरू आउँछ।
14: धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि नरेनापुर राप्तीसुनारी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि सरकारवाला जागरूक भएका छन्। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना,
18: पहिले आउँदा यो नाङ्गो डाँडो थियो, अहिले आउँदा विभिन्न मकैहरू, चाहिँ विभिन्न फलफूलका बोटहरू देख्नुभयो। झन्डै 5 किलोमिटर लाएर यहाँ पानी ल्याइएको छ भर्खर, भन्दै अब 7-8 महिना हुन थाल्यो। भक्तजनहरूलाई चाहिँ नाच्ने गाउने भण्डाराको लागि चाहिँ भवनहरू बनेका छन्। इन्डियाका चाहिँ भक्तजनहरू अलिक बढी चाहिँ सन्तानेश्वर र बर्फानीमा जाने धार्मिक पर्यटकहरूको असाध्यै चाहिँ एउटा आकर्षणको केन्द्रबिन्दु बनेको छ। 7 किलोमिटर छ नरेनापुरको चाहिँ रोडबाट, चुरेको फेदीसम्म चाहिँ बाटो बनाउन बाँकी छ। यहाँ चाहिँ अलिक फराकिलो गाडी फेदीसम्म आउनलाई सिडी सहितको चाहिँ बाटो बनाउने मेरो आफ्नो लक्ष्य पनि थियो।
14: तराईलाई सामान्यतया समथर भूभागका रूपमा बुझिन्छ, तर बाँकेको यही भूगोलभित्र रहेका अग्ला डाँडा, पहाड़ी थुम्का र त्यहाँ रहेका धार्मिक स्थलमा अवलोकन तथा भ्रमण गर्ने संस्कृतिको विकास भइरहेको छ। सड़कको स्तरोन्नति, व्यवस्थित पदमार्ग, खानेपानी, शौचालय, विश्राम स्थल, सुरक्षा र सूचना केन्द्र जस्ता थप आधारभूत पूर्वाधार निर्माण गर्न सके यी क्षेत्रलाई व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अझ धेरै सजिलो हुने देखिन्छ।
12: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धान गोड्ने बेला किसानले के सावधानी अपनाउने?
19: विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
12: धान बालीमा गोडमेलदेखि रोग किरा नियन्त्रणसम्मका विषयमा विज्ञसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
21: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी, कुर्ता, सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिएँ।
20: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
22: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता, सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
2: नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले किसानका लागि धान गोडमेल गर्ने महत्वपूर्ण समय हो। यस समयमा खेतमा झारपात नियन्त्रणसँगै धानमा लाग्न सक्ने रोग तथा किराको नियमित निगरानी गर्नुपर्छ। धान बालीमा अपनाउनु पर्ने सावधानी र गोडमेल गर्ने सही तरिकाबारे राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग हामीले कुराकानी गरेका छौं।
3: अहिले प्राय हाइब्रिडमा र त्यसै गरी साभा मन्सुली सबवन एउटा जात छन्, त्यो बहुसंख्यक किसानले लगाउने गर्छन्। त्यहाँ चाहिँ उहाँहरूमा के देखिएको छ भने फल्स स्मोट, कालो पोकेको समस्या देखिएको छ धानमा, होइन धानको। त्यसले गर्दा कालो पोके देखियो भने धानको क्वालिटी, चामलको क्वालिटी घट्छ है। त्यसै कारणले उहाँहरूले सक्दो चाहे यो फल्स स्मोट हाइब्रिड धानमा लगाउनु भएको छ अथवा साभा मन्सुली लगाउनु भएको छ त्यस्ता धानहरूमा कम्तीमा फल्स स्मोटको समस्या समाधान गर्न धान चाहिँ बुटिङ स्टेजमा छ अर्थात फूल फुल्नुभन्दा 15-20 दिन पहिला एकचोटि कम्तीमा कपर अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्। त्यसले गर्दाखेरि यो फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्, एउटा कुरा। दोस्रो कुरा के देखिएको छ भने पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन। त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्। त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोप्नीमा दिन सकिन्छ पोटास। त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरे, पात कस्तो किसिमको पहेलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला। अर्को समस्या पहाड़मा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ व्यापक रूपमा समस्या देखियो भने त्यही हिनोसान अथवा कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने 2 कम्तीमा छर्नुहोला, त्यसपछि यो समस्या समाधान हुन्छ। तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ।
2: त्यो भनेको कस्तो हुन्छ?
3: ब्याक्टेरियल लिफ ब्लाइट भनेको पात माथिबाट नै खरानी कलर हुँदै आउने, सुक्दै जाने है, माथिबाट नै सुक्दै जान्छन्। त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिजिन, साइक्लिन, यो चाहे यो ब्याक्टेरिसाइडहरू हुन्छन्, त्यो चाहे 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ। तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ, सरकारले सिफारिश गरेको बिउ लिनुपर्छ र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ। त्यस्तो बिउ हामीले लिन्छौँ क्वालिटी सिड भनौँ, गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ।
2: अहिले अब धान गोड्ने समय छ नि, त यो धान गोड्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ?
3: किसानले चाहे किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहे लेबरको अभाव छ, श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी जस्तै हामीले सोडियम बिस्पाइरिबेक नोमनी गोल्ड भन्यौं त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ। मात्रा मिलाएर मात्र छर्नुहोला, मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ, धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन। त्यसले धानमा, धानको पाटमा, धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन
2: छर्नुभन्दा त बरु हातले गोडेकै अझ प्रभावकारी हुन्छ होला।
3: हातले सबभन्दा उत्तम उपाय हो। हातले जहाँ चाहिँ कमर्सियल खेती छ, जहाँ चाहिँ श्रम शक्तिको अभाव छ, त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
2: पानी केही कम गर्ने अनि धान गोड्ने गर्नुहुन्छ कि कतिपय उसमा चाहिँ, त्यो चाहिँ सही हो कि होइन?
3: ठिक छ, पानी कम गरेर धान गोड्दा पनि सजिलोको लागि गर्नुहुन्छ, होइन, त्यो सही नै हो।
2: धान गोडिसकेपछि चाहिँ कतिपयले मल हाल्नुहुन्छ रासायनिक मल, होइन?
3: हो, धान गोडेपछि जहिले पनि हामीले 2 रासायनिक मल कम्तीमा नाइट्रोजन हाल्ने हो, युरिया हाल्ने हो, एउटा 20-25 दिनमा गोडेको 20-25 दिनमा, अर्को चाहिँ दोस्रो गोडाई हामी गर्छौँ 50-60 दिनमा गर्ने गर्छौँ। दोस्रो चोटि गोडाई गरेपछि पनि हामीले मल हालिदिने हो युरिया,
19: र डीएपी पोटास त सुरुमै दिएका हुन्छौ त्यो दिनु पर्दैन इनकेस समस्या देखियो भने हामी दिन सक्छौ
1: कतिपयले चाहिँ एकदमै धेरै राम्रोसँग गाज आउँछ भनेर बोटलाई जो यस्तो समय यसरी हल्लाउने गर्नुहुन्छ कि त्यो चाहिँ गर्न उपयुक्त हुन्छ कि हुँदैन
19: त्यो बोटलाई हल्लायो भने धेरै रिसर्चहरूले अनुसन्धानले के देखाएको छ भने बोटलाई हावा जुन हामी बहने हावा जुन बहने गर्छ त्यसले पनि बोट हल्लाइरहेको हुन्छन् गाज आओस् भने धेरै बोट हल्लाउनु पर्दैन प्राकृतिक रूपमै बोट हल्लिरहेकै हुन्छन् तर धेरै किसानले के गर्छन् भने यो लट्ठीको सहयोगले पनि बोट हल्लाउने गर्छन् होइन त्यो पनि ठिकै हो त्यसले पनि धानलाई स्वस्थ हुन किराहरू छ भने किरा झार्न सहयोग गर्छन् र त्यसबाट धानको वृद्धि विकास राम्रो हुन्छ
1: कति कति बेला चाहिँ यो पानी लगाउने
19: पानी हेर्नु सबभन्दा पानी लगाउँदाखेरि हामीले एक त रोप्ने बेलामा पानी लगाउनु पर्यो दोस्रो चाहिँ क्रिटिकल स्टेज भनेको फूल फुल्ने बेला हो फूल फुल्ने बेलामा फूल फुल्नुभन्दा 15 दिन पहिलादेखि लिएर फूल फुलेको 10-15 दिनसम्म पानी कम्तीमा माटोमा चिस्यान भइराख्यो भने उत्पादन घट्दैन

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म
2: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
3: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रदौरा दाङ
2: सञ्चालक सेवकराम भण्डारी मोबाइल नम्बर 9858720178 र 9114411448
4: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत
5: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा के भयो
6: ए मिरा पो त्यस्तो केही होइन त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला रुपैयाँतिर जाम भने भन्सार कडा छ जान सकिँदैन अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए
5: अरे त्यत्रो सोच्नै पर्दैन नि न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि सबै समस्याको समाधान एकै ठाउँमा
3: हजुर हामी कहाँ विभिन्न डिजाइनका साडी धोती ब्लाउज कुर्ता सुरुवाल स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 0825209447 सेवा गर्ने मौका दिनुहोला
7: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
8: डाक्टरद्वारा उपचार हुने रोगहरू
7: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने छस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
8: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
2: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म
9: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
3: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ हाम्रा सेवाहरू
2: बाथ तथा नशा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाक कान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
3: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कल लाइन बीपी चोक दान फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103
2: नेशनल बाथरोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो
10: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
11: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
12: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुल्सीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुल्सीपुर दान।
11: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-5-78-40-601।
13: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
14: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
13: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
15: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
11: हाम्रा सेवाहरू
16: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
17: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूर्य तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
18: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
16: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
15: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-01, मोबाइल 97-487-060-11 र 98-10-87-31-80।
19: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
16: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
20: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
16: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
16: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
21: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
16: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन गाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
15: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
16: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
0: हामी कहाँ उपलब्ध सेवाहरू।
1: दाँत निकाल्ने,
0: नयाँ दाँत राख्ने,
1: झिक्न नपर्ने गरी दाँत राख्ने,
0: दाँत भर्ने, दाँत सफा गर्ने,
1: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
0: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
22: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
23: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
24: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
25: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
24: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
25: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
24: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
25: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
26: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
27: के भयो बोलादै, के गुनगुनाइरहेको?
26: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
27: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
26: यति सजिलै?
27: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
28: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
29: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
30: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
29: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
30: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
31: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
32: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
31: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
30: हामी कहाँ साल, सिसो, अचना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
29: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
33: खुसीको खबर।
1: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576।
3: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: किसानहरूका लागि खुशीको खबर।
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857-23-971।
6: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
7: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
8: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
5: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9835-27-695 र 9810-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
9: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
10: तपाई सँगसँगै

माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको

0: नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808 64 0 71।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरानी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
0: 10 बेड आइसीयू सेवा,
7: 10 बेड एनआइसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
8: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848840188।
12: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
13: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कुन गैस हुन्छ भन्नु भने
12: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
15: हामी कहाँ उपलब्ध सेवाहरू,
16: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
17: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
18: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल
2: गनी अन्सारीको नमस्कार आज कार्यक्रममा पार्टी एकतामा जोर दिँदै आएका नेपाली कांग्रेसका दुई पक्षको एकै दिन छुट्टा छुट्टै बैठक
3: सानेपाको कार्यालयमा मिटिङ बसिरहेका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्छ
4: शेरबाजी नै हाम्रो नेता हो हाम्रो सभापति शेरबाजी हो
2: कर्णालीमा बाल विवाहबाट जन्मिने बच्चाहरूको जन्म दर्ता नबन्दा सरकारी सुविधाबाट वञ्चित हुनु परेको गुनासो
5: जन्म दर्ताहरू पनि नबनाउने पोषण भत्ताहरू पनि नपाउने बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त्यो भए पनि
2: र जापानमा भारी वर्षाका कारण कम्तीमा 8 जनाको मृत्यु तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार
6: विनिता दाहालबाट समाचार सुन्नुहोस् जाम्बियाको निर्वाचन आयोगले बिहिबार भएको आम निर्वाचनपछि मतगणना स्थगित गरेको छ मतदान केन्द्रका कर्मचारीमाथि हिंसा भएको विवरण आएपछि यस्तो निर्णय गरिएको आयोगकी अध्यक्ष मंगाला जलुमिसले बताउँदै 24 घण्टाभित्र पुनरावलोकन गरिने निर्णयबारे जानकारी दिइन् उनले भनिन् सुरक्षा अवस्था र हिंसाको निरन्तर खतरालाई ध्यानमा राख्दै आयोगले तत्काल लागू हुने गरी मतगणना स्थगित गरेको छ निर्वाचन आयोगकी अध्यक्ष मंगाला जलुमिसको भनाई विपक्षी राष्ट्रपति उम्मेद्वार ब्रायन मुन्डुबिलेले यसअघि नै आफू विजयी भएको दावी गरेका थिए उनले नतिजा घोषणा गर्न ढिलाइ भएमा हेरफेर गर्ने अवसर सिर्जना हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका थिए वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन् निर्वाचन आयोगले यसअघि मतदान समाप्त भएको 72 घण्टाभित्र राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो जापानको राजधानी टोकियोको पूर्वी क्षेत्रमा परेको कीर्तिमान स्तरको वर्षाका कारण आएको बाढ़ीमा कम्तीमा 8 जनाको मृत्यु भएको छ अधिकारीहरूका अनुसार पछिल्लो मृत्यु हुनेमा डुबेको कारभित्र फँसेकी एक महिला समेत रहेकी छन् धेरै क्षेत्रहरू जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारिता विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्रु अलपत्र परेका छन् युरोपका विभिन्न देशहरूमा डढेलोको नयाँ लहर फैलिएको छ क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सघन उपचार कक्षमा उपचाररत छन् अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन् बेल्जियमको सीमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सिर्जना गरेको छ चाडका राष्ट्रपति महामत डेवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्रालाई माफी दिएका छन् मास्रालाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो सन् 2024 राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मास्रा प्रधानमन्त्री नियुक्त भएका थिए र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै 1 सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन् ती अभियान कर्मीहरूले 2 प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुसरा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन् यो बीबीसी नेपाली सेवा हो
2: साझापखमा पुनः स्वागत छ आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली कांग्रेसका दुवै पक्षले आज काठमाण्डु उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन् संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन् गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाईपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन् एक रिपोर्ट राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड़ दिए उनले वैधानिकताको विवादबारे सर्वोच्च अदालतबाट उनकै शब्दमा न्याय पाउने विश्वास पनि व्यक्त गरे देउवाले आफ्नो दल र अन्य दल तथा व्यक्तिसँगको एकताको निम्ति आफूले जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए
7: मुलुक अहिले राजनीतिक आर्थिक र सामाजिक धार्मिक सांस्कृतिक रूपले कठिन परिस्थितिबाट गुज्रिरहेको छ राष्ट्रिय लोकतान्त्रिक शक्तिको बीच सम्वाद गरी राष्ट्रिय संहतिका साथ अघि बढ्नु दर्शकहरू दिन्छु। मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता लोकतन्त्र जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य र संकल्प भएको सबै राष्ट्रिय राजनीति शक्ति र ब्रिटिससँग सहकारी प्रकरणबद्ध भन्ने मेरो विश्वास छ।
2: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देउवा नै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाङ्गिएको ब्यानरमा देउवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशाङ्क कुइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
4: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कंग्रेस हिँड्छ।
2: अर्कोतर्फ ललितपुरको सनेपा स्थित नेपाली कांग्रेसको मुख्यालयमा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति विश्व प्रकाश शर्माले पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाले राजनीतिबाट अब विश्राम लिनुपर्नेमा जोड़ दिए। देउवा स्वदेश फर्केकामा औपचारिक रूपमै पार्टीले स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
3: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर राईको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्न। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। 14 महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
2: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले कांग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाण्डु उपत्यका विभिन्न 5 स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डु र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिण्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाहिल, राधास्वामी कीर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय कायम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्त्याएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बाल बालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
8: जुम्लाको चननाथ नगरपालिका 10 की संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन् तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
9: उमेर पुगेन जन्मदर्ता वैद्यले टर्टमा हेरेपछि हुन्न भुन्न हुनुहुन्छ। मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि आजकल फजिलानु पर्छ। बच्चा मात्रै हल्का कमजोर छ, बच्चाको जन्मदर्ता वैद्यले बच्चा पैसा पाउनु भन्ने लैरहेछ।
8: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जालकीय अध्यक्ष सुषमा हमाल।
5: चुनौती चाहिँ छ। अब व्यक्तिगत गएर भनौँ भनेपछि व्यक्तिगत रेसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौँ, अब नगर र बाल विवाह तिमीहरू भन्छौँ, सबैले सचेत गराउँछ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौँ। जन्मदर्ताहरू पनि नबनाउने, पोषण भत्राहरू पनि नपाउने, तिमी बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त अब जे भए पनि।
8: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबा सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा।
10: आमा बाउको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैंक खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाउ दुईटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
8: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनुपर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
11: बुवा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन, अहिले घटना दर्ता गराइदिनुपर्छ। अन्य त्यो दर्ता रजिस्ट्रेशनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ, दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
8: पढ़ाईमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखा सिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढ़ाई लेखाईमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
2: अन्त्यमा नेपाल बाहिरको एउटा विषय, कृत्रिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढ़ी घर परिवारको घरमा विद्युत आपूर्ति अवरूद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
6: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढ़ीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृंखला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिबा क्षेत्रका गवर्नर तोशिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोड़िएको चिबामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गवर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊ

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

शुभ प्रभात, जय श्री सच्चिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जबाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।

आदरणीय महानुभाव मानव धर्म सन्देश लिएर महात्मा चाँडन बाजी उपस्थित भइसकेछु। सबैलाई जय श्री सच्चिदानन्द भन्दै आज तपाईँ हजुर हामी भगवानको चर्चा, नामको विशेषता, नामको महिमा सुन्नको लागि हामी सबै इच्छुक छौ, किनकि भगवानको नामको बिना जीवनमा उपलब्धि अध्यात्म केही पनि हुन सक्दैन। अध्यात्मलाई चिन्नको लागि हामीलाई भगवानको नामको आवश्यक छ। भगवानको नामले हजुर हामीलाई जीवनमा आनन्द र खुशी दिन्छ त भनेको पनि छ, नामले त भव सिन्धु सुकाई करौ विचार सु जन मनमाई, नामले भव सागर सुक्छ भनेर सन्त ज्ञानीले सम्झाउनुहुन्छ। नामले त भव सिन्धु सुकाई करौ विचार सु जन मनमाई, हे सजन भक्त मनमा विचार गरौ कि नामले सागर सुक्दछ। गाईको पुच्छरले हामीलाई पार गर्ने होइन, भगवानको नाम रूपी पुच्छरले हजुर हामीलाई पार गर्ने हो। त्यसैले अनादि कालदेखि नै सन्त ज्ञानी महान पुरुषहरू कि नामको खोजी गर्नुहुन्थ्यो। जब नाम पाइसकेपछि नाम लिया तिन सब लिया सकल वेद का भेद, बिना नाम नरकै पड़ा पढ़तौ चारु वेद भनेको छ। नाम लिया तिन सब लिया, नामलाई जान्यौ भने सबै चीजलाई जान्यौ। जसरी भनेको छ एउटा रुखको जरालाई पानी हाल्यौ भने त्यो रुखमा भएका जति पनि फूल फलहरू, जति पनि हाँगा बिगाहरू, जति पनि लहरा पतङ्गहरू, जति पनि पत्ताहरू सबैमा सिँचाइ हुन्छ। तर जरालाई हामीले चिनेको छैनौ, केवल पत्तालाई देखेर मोहित भयौं भने पत्तामा पानी हालेर कहिले पनि त्यो फल फूल लाग्न सम्भव छैन। त्यसरी नै तपाईँ हजुर हामीलाई पनि सन्त ज्ञानी सन्तहरूले सम्झाउनुहुन्छ कि फले फुले अगाए, जडमा जडामा पानी हालेपछि फल फूलमा सिँचाइ हुन्छ। त्यस्तै भगवानको नाम जसले हृदयमा जान्यो त्यसको जीवनमा दिन प्रतिदिन भक्तिको आनन्द सुरुवात हुन्छ। त्यसैले भनेको छ भक्ति सुतन्त्र सकल सुख खानी, भक्ति सुखको खान हो। संसारमा सबैभन्दा ठूलो सुख भक्ति हो र त्यो भक्ति क्षणभरको लागि होइन, मनोरञ्जनको लागि होइन, त्यो भक्ति अमर इतिहास हो। जन्म जन्मसम्म साथ दिने त्यो भक्ति हो। त्यसैले भनेको छ जन्म

भक्ति पूरी पूरा भएको छैन भने हामीलाई फेरि भक्ति गर्नको लागि पुनः जन्म फेरि तपाईँहरू राम्रो हुनुहुन्छ। हामीले भनेको होइन, शास्त्रले बताइरहेको छ, महान पुरुषको इतिहासले बताइरहेको छ। त्यसैले भक्ति अगर न पूरी हो तो देना जन्म दुबारा। हे प्रभु, फेरि पनि भक्ति पूरा भएको छैन भने हामीलाई दोबारा जन्म भक्ति गर्न मिल्दछ। त्यसैले भक्ति जीवनमा सबैभन्दा ठुलो सुख हो, सबैभन्दा ठुलो आनन्दको खजाना हो भक्ति। त्यसैले हजुर, हामीलाई संसारको कार्य गर्दै, परिवारलाई चलाउँदै, समाजमा रहँदै हामीले ब्यालेन्स बनाउन सक्नुपर्छ। भौतिक र आध्यात्म जसले ब्यालेन्स बनाउँछ उसको जीवनमा केही प्रकारको दुविधा, टेन्सन, उल्झन आउँदैन, समस्याले उसलाई घेर्न सक्दैन। त्यसैले हजुर, हामीलाई भगवानको नामको आवश्यक पर्दछ। हामी बार बार सुन्छौ घरको सामानलाई सुरक्षित गर्नको लागि हामीले के गर्छौ, घर खुल्ला छोडेर जाँदैनौ, किनकि घर खुल्ला छोडेर गयौं भने दुई घण्टाको लागि पनि गएको छैन हामीलाई टेन्सन हुन्छ, घर खुल्ला छ, सामान धेरै छ, जे पनि सामान छ घरभित्र, आफ्नो दिनचर्या त हेर्नुहोस् चिन्ता हुन्छ। दुई घण्टाको लागि गयौं भने पनि शरीर मात्रै वहाँ भइरहेको हुन्छ बाहिर, तर मन त घरमै आएको छ, किन ढोका बन्द गरेको छैन, ढोकामा चाबी लगाएको छैन। जब हजुर हामी ढोकामा चाबी कतिखेर लाउँछौ, ढुक्क हुनको लागि लाउँछौ, कहीँ जानु छ भने दुई चार घण्टाको लागि जानु छ भने हामी के गर्छौ, ढोकामा चाबी लगाउँछौ। हामीलाई दिनभरलाई ढुक्क भयो, ढोकामा चाबी लगाएको छु, सामान भित्रको सुरक्षित छ। त्यस्तै जब उसले ढोकामा चाबी ताला लगाएर जान्छ बाहिर र ऊ आफ्नो कार्य गरेर फेरि फर्केर आउँछ, उसले ताला खोल्छ, ताला खोलेर आफ्नो दिनचर्या गर्छ। होइन भने ढोका खुल्लै गरेर गएको छ भने उसले भरे सामान भेट्छ कि भेट्दैन, के थाहा, भात पकाउने भाँडै कुकरै लिएर जाला। अस्ति यहाँ कहाँ भनिरहेथे, यस्तो खालको व्यक्तिले भित्रभित्रै घर बनाएछ अनि कुकरहरू, कराईहरू, बक्साहरू, लाइटरहरू, अनेक प्रकारको सामान डेली चोरी गरेर जम्मा गरे, जसको घर खुला थियो उसैको घर त चोरी भयो। त्यस्तै तपाईँ हजुर हाम्रो जीवनमा पनि अध्यात्म चाबीको आवश्यक छ। जब हामीले अध्यात्म रूपी चाबीलाई लगाउँछौ भनेदेखि हामी भित्र भएको जो राम्रो चिजहरू हो त्यसलाई हामीले सुरक्षित पाउन सक्छौ। लापरवाही गर्यौं, यसलाई खुल्ला छोड्यौं, जे मन पर्यो त्यही खायौं, जे गर्न मन पर्यो त्यही गर्यौं, जहाँ हिँड्न मन पर्यो त्यही गयौं, लगम बिनाको घोडाको जस्तो भयौं। लगम बिनाको घोडाले कहिले पनि मन्जिलमा पुर्याउन सक्दैन, स्थानमा पुर्याउन सक्दैन। घोडाबाट काम लिनु छ भने हामीले घोडाको मुखमा लगम लगाउँछौँ, रस्सी लगाउँछौँ। घरको सुरक्षित गर्नु छ भने घरमा ताला लगाउँछौ र त्यही तालाले घर कोठाको ढोकाको त्यही चाबीले ताला खोल्यो, त्यही चाबीले ताला बन्द गर्छ। दुईटै शक्ति त्यसको हातमा छ। त्यस्तै तपाईँ हजुर हाम्रो जीवनमा पनि अध्यात्म रूपी चाबी हजुर हाम्रो भित्रै छ, तर हातमा छैन, थाहा छैन त्यो चाबी कहाँ छ। जब हामीले अध्यात्म रूपी चाबी प्राप्त गर्छौ, हामीलाई भित्र प्रवेश गर्न मन पर्यो भने हामी त्यही भगवानको नाम रूपी चाबीले अध्यात्म रूपी ताला खोल्छौ। जब
आफै भित्र प्रवेश गर्छौं तब हामीले भेट्छौं के छ त्यो भित्र। त्यो भित्र भएको अध्यात्म चीज ज्योति स्वरूप वर्गो ज्योतिको हामीले दर्शन गर्न सफल हुन्छौं। कहिले? जब अध्यात्म रूपी चाबीले ज्ञानको ताला खोल्छौं। त्यसैले भनेको हुन्छ अज्ञान तिमिराधस्य ज्ञानञ्जन शलाकय चस गुरु मिलितम्येन तस्मै श्री गुरुदेव नमः। गुरु महाराजले त्यो चाबी दिनुहुन्छ, अज्ञान रूपी मोतियाबिन्दलाई हटाइदिनुहुन्छ र ज्ञान रूपी चाबी दिनुहुन्छ, तब हामीले आफै भित्र प्रवेश गर्न सक्छ। अज्ञान तिमिराधस्य ज्ञानञ्जन शलाकया ज्ञानको कति महत्व छ। चस गुरु मिलितम्येन तस्मै श्री गुरुदेव नमः। गुरु महाराज ब्रह्म विष्णु महेशको शक्ति राख्नुहुन्छ जसले चाहिँ अध्यात्म रूपी चाबीलाई बताइदियो। अज्ञानतालाई खत्म गर्ने साधना दिएर ज्ञानलाई प्रवेश गर्ने एउटा अवसर बाटो दिनुभयो। त्यस्तो गुरु महाराजको वन्दना ब्रह्मा विष्णुले पनि गर्नुभयो। गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरुदेव नमः। गुरु महाराज ब्रह्म विष्णु महेशको शक्ति राख्नुहुन्छ। गुरु महाराज अध्यात्म रूपी चाबीलाई दिनुहुन्छ, अध्यात्म रूपी ज्ञानको चाबी दिनुहुन्छ। त्यस्तो सद्गुरुलाई दण्डवत प्रणाम भगवान रामले पनि गर्नुभयो। गुरुको कीजे दण्डवत कोटि कोटि प्रणाम, कीट नजाने भृङ्गको गुरुकले आप समान। एउटा भृङ्गी किराको कोही सन्तान हुँदैन, तर बाहिरको किराहरूलाई ल्याएर आफ्नो धुन सुनाएर उसले आफ्नो समान बनाउँछ, आफ्नो जातिमा लिएर आउँछ, आफ्नो जान भागको दीक्षा दिन्छ। त्यसरी नै सद्गुरु पनि गुरुकले आएको छ। गुरु महाराजीको पूजा हवन कति गर्छौ हामी भक्तिको लागि, त्यसरी नै आफ्नो समान बनाइदिनुहुन्छ। आफू सद्गुरु भएर शिष्यलाई एउटा आफ्नो समान बनाउनुहुन्छ, आफ्नो स्टेज दिनुहुन्छ। सद्गुरुको हातमा त्यो क्षमता छ, तर तपाईँ हामी हुन्छौ भने आफूले बसेको कुर्सी साधारण कुर्सी नै बसेको छ नि, कोही आयो भने त्यो कुर्सी हामी दिन तयार हुँदैनौ, त्यो पो बसिहाल्छ कि भनेर हामी त्यहाँबाट हिलडुल गर्दैनौ, हल्लिँदैनौ। तर सद्गुरुले के गर्नुहुन्छ, आफ्नो समान बनाउनुहुन्छ। आफू बसिरहेको जो साधना, आफूले गरिरहेको साधना मेडिटेसन, त्यो श्रद्धालु भक्तलाई प्रदान गर्नुहुन्छ। गुरु महाराजको त्यति कृपा छ, त्यति क्षमता छ। त्यसैले भगवान रामले गुरु महाराजको चरणको वन्दना गर्नुभयो। वन्दौ गुरु पद पदुम परागा सुरुचि सुवा सरस अनुरागा अमीर मुहित मय चूरन चारु समन सकल भव रुज परिवार सुकृति सम्भुतन विमल विभूति मंजुल मंगल मोद प्रसूति श्री गुरु पद नख मणिगण ज्योति सुमिरी दिव्य दृष्टि ही अहोती। गुरु महाराज को वंदना भगवान राम ले पनि गर्नुभयो। श्री गुरु पद नख मणि गण ज्योति, यसको अर्थ के हो? श्री गुरु महाराजको सद्गुरुको चरण, श्री गुरु पद नख, नख भनेको नङ, पद भनेको चरण, पादुका भनेको चरण। श्री गुरु पद नख मणि गण ज्योति, नङ नङमा ज्योति प्रकाश त्यो चरणमा लुकेको छ।
त्यस्तो गुरु महाराजको वन्दना भगवान रामले पनि गर्नुभयो। उगरे विमल विमोचन हिको मिटे दोष दुख भव रजनीको। जब हजुर हामीले त्यो पदको चरणको महिमालाई बुझ्यौं, त्यो नामको चाबीलाई प्राप्त गर्यौं भने अनेक प्रकारको दुःख दरिद्र सबै मिटेर जान्छ। मिटेही दुःख दरिद्र सब समाप्त हुन्छ। त्यसैले समय समयमा सद्गुरुहरू पनि गुरुको शरणमा जानुभयो, भगवान राम जानुभयो, गुरु वशिष्ठको चरणको वन्दना गर्दै भगवान कृष्ण जानुभयो, गुरु सन्दीपनको चरणको वन्दना पूजा गर्नुभयो, गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरुदेव नमः। गुरु ब्रह्मा हुनुहुन्छ, गुरुलाई विष्णुको रूपमा दियो, गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर, महेश्वर पनि गुरु, गुरु साक्षात परम ब्रह्म, गुरु साक्षात परम ब्रह्म परको ज्ञान अपरा होइन परा विद्याको ज्ञान दिनुहुन्छ, ज्ञान गराउनुहुन्छ सद्गुरु। त्यसैले गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरुदेव नमः साक्षात पर विद्याको ज्ञान दिनुहुन्छ। त्यसैले आज तपाईँ हजुर हाम्रो बीचमा शास्त्र छ, हामी शास्त्र उठाएर पढ्दैनौ, कहाँबाट बुझ्छौ ज्ञानको महिमा, नामको महिमा, सन्तको महिमा, महान पुरुषको महिमा कहाँ बुझ्छौ। आज त साइन्सको युग, विज्ञानको युग भन्छौ, साइन्सको युग भन्छौ, साइन्सले कहाँ कहाँ के बनाइसक्यो। हेर्नुहोस् एआईले के बनायो, हेर्नुहोस् त एकदम सानो सानो बच्चा यति सुन्दर बोलेको सबै त्यो एआईको खेल हो। आज साइन्सले गर्न त धेरै चिज गरेको छ तर नोक्सान पनि त्यति नै छ। बच्चाहरू बिग्रे, दिमाग ड्यामेज भयो, यादस्त खतम भइसकेको भइरहेको छ, राम्रो शुद्ध बोली छैन, प्रेम प्यार छैन, घरमा को आयो ज्येष्ठ नागरिक को आउनुभयो एक गिलास पानी दिउँ भने त्यो युवा युवतीलाई छैन, आउनुहोस् बस्नुहोस् भनेर यसो बातचित गरौं त्यो छैन, पुरानो इतिहासहरू आफ्नो जात आफ्नो जातको आफ्नो परिवारको भेदहरू बुझ्दैनौ। सबै मोबाइलले के गर्यो, एक्लो बनाइदियो, एक्लै छ मान्छे, आज हर घरमा एक्लै छ मान्छे, सहारा चाहिने बेला बेसारा भइरहेको छन्, बेसारा हुनुको कारण मन विचलित भइरहेको छ, ज्येष्ठ नागरिकको त भयो भयो, अझ युवा भाइ बहिनीहरूको नि बुद्धि ड्यामेज भइरहेको छ, सोच ड्यामेज भइरहेको छ, आफ्नो पराया चिन्ह छोडिसकेका छन्, मोबाइलमा बसेर घोप्टेको घोप्टै घोप्टेको घोप्टै यो हेरो त त्यो हेरो त्यो त त्योहरू सबै पुरा दिन समाप्त, पढ्ने कहिले होमवर्क कहिले गर्ने छैन, अनि पढाइबाट पनि वञ्चित, यादस्त पनि छैन, मोबाइल छैन भने आमा बुवासँग झगडा गर्ने, झगडा गर्दा पाइएन दिन, क्षमता छैन भने आमा बुवाको चोर्न जाने, चोरेर ल्याउने आफ्नो हातमा मोबाइल हर कसैको घरमा, र सबै चिज कति चिज सुविधा छ भने कति चिज असुविधा पनि छ, कति चिज सफलता छ भने कति चिज असफलता पनि छ। त्यसैले आदिन मनभाव भौतिक विद्याको साथसाथमा अध्यात्म विद्या पनि हामीले जान्नुपर्छ, र कम्प्युटर कसले बनायो, यही मानवले बनायो, हेर्नुहोस् एआई कसले बनायो, यही मानवले बनायो, अझै के आविष्कार गर्ने साइन्सले, तर यस्तो साइन्स भएन जो सत्य द्वापरमा टाउको काटेर पनि मान्छेलाई जीवित गराउने
त्यो साइन्स आज आएन, आउँदैन। अध्यात्मलाई जबसम्म जान्दैनौ तबसम्म त्यो चीजले हामीले गर्न सक्दैनौ। दक्ष प्रजापतिको अभिमान, क्रोध अभिमानलाई समाप्त गर्नको लागि बोकाको टाउको लगाइदिनु भयो। दक्ष प्रजापतिको टाउको काटेर बोकाको टाउको लगाएर जिम्दो बनाइदिनु भयो। भगवान शंकरले गणेशको टाउको काटेर हात्तीको टाउको सुँड लगाइदिनु भयो। त्यस्तो साइन्स थियो त्यति बेला, तर आज हामी भन्छौँ यो भन्दा ठूलो साइन्स केही पनि छैन, यो भन्दा परिवर्तन केही पनि होइन भन्छौँ, तर होइन, यो पहिला थियो। आज त्यस्तो साइन्स आएको छैन। त्यहाँ पुग्नको लागि हामीले सर्वप्रथम अध्यात्मलाई जान्नुपर्छ। सत्यलाई जानेर मात्रै हामीले असत्यलाई टाढा गर्न सक्छौ र हामीलाई क्षमता बुद्धि विवेक आउँछ र हामीले जीवनमा आनन्दको स्रोतमा डुब्न पाउँछौ भन्दै सम्पूर्ण रेडियो सुन्नुभएको महानुभावहरूलाई यही भन्दै आफ्नो छोराछोरीलाई मोबाइलबाट अलिक टाढा राख्नुहोस् र हामी पनि टाढा रहौं अलिकति, र हामीले सहारा चाहिने बेला बेसारा नबनाऊ, सहाराको हामीले कार्य गरौं भन्दै हजुरहरूलाई बिदा लिन्छु। हरिओम तसत। युवा भाइ बहिनीहरूलाई हामीले सर्वप्रथम नजिक बनाउने कोशिश गरौं।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: दाया बाया नहेर के सोच्दै हिँडिरहेको छ समीरा, के भयो? ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
5: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। किसानहरूका लागि खुसीको खबर,
6: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 0825400002 र मोबाइल नम्बर 98578923971।
7: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
8: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
9: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
12: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
15: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल पीर्तामोन छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 0235359042 0235359042